ट्युबवेलहरू सुकेका छन्। धनुषाको हंसपुर जस्ता ठाउँमा त 90% हाते पम्प सुकेको प्रतिवेदनमा भनिएको छ। जलवायु परिवर्तन, चुरे भावर क्षेत्रको विनाश र गिठी बालुवाको अनियन्त्रित उत्खननका कारण प्राकृतिक रूपमा पानी पुनर्भरण हुन नसक्दा यो संकट निम्तिएको प्रतिवेदनमा उल्लेख छ। समितिले संकट समाधानका लागि केवल आपतकालीन राहत मात्र सीमित नभई मधेसको जल प्रणालीको मेरुदण्ड मानिने चुरे क्षेत्रको संरक्षण, बजेटको व्यवस्थापन र दीर्घकालीन जल सुरक्षा नीतिको तत्काल कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ। नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई विद्युत आपूर्ति बन्द हुने र पुनः सञ्चालन हुने समय सम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि प्राधिकरणले ग्राहकको विवरण अध्यावधिक गर्ने केवाईसी भन्ने प्रक्रिया तीव्र बनाएको छ। अब ग्राहकले घरमै बसेर प्राधिकरणको केवाईसी पोर्टल मार्फत आफ्नो व्यक्तिगत तथा विद्युत सेवा सम्बन्धी विवरण अध्यावधिक गर्न सक्नेछन्। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकको अध्यावधिक विवरण उपलब्ध भएपछि विद्युत आपूर्ति सम्बन्धी सूचना समयमै प्रवाह गर्न सहज हुने बताउनुभएको छ। नेपालले पछिल्लो दुई दशकको अवधिमा किशोरावस्थाको गर्भधारण र सन्तानको जन्मदर 35% घटाएर भारत सहित धेरै देशलाई उछिनेको छ। नेपालमा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सुधार शीर्षकको अध्ययन प्रतिवेदन अनुसार 15 19 वर्ष उमेरसम्मका प्रत्येक 1000 किशोरी मध्ये बच्चा जन्माउने दर हाल 71 रहेको छ। यो प्रतिवेदन सेन्टर फर रिसर्च एण्ड इन्भाइरोन्मेन्ट हेल्थ एण्ड पपुलेसन एक्टिभिटिज, अफ्रिकन इन्स्टिच्यूट फर पोलिसी डेभलपमेन्ट र एक्जाम्पल्स अन ग्लोबल हेल्थले संयुक्त रूपमा तयार पारेका हुन्। यो अध्ययन संसारका धेरै देशमा एकैपटक गरिएको हो। प्रतिवेदन अनुसार नेपालमा सम्पन्न परिवारका किशोरीमा गर्भधारणको दर सबैभन्दा कम छ भने गरीब परिवारका किशोरीमा यो दर बढ़ी देखिएको छ। किशोरावस्थाको गर्भधारण र सन्तान जन्मदर उल्लेखनीय रूपमा घटे पनि अनिश्चित गर्भबाट जन्मिने सन्तानको अनुपात भने सन् 2001 25% बढ़ेर सन् 2022 31% पुगेको छ। त्यसै गरी ग्रामीण क्षेत्रका किशोरीको तुलनामा शहरी क्षेत्रका किशोरीमा अनिश्चित जन्मको अनुपात केही बढ़ी देखिएको छ। आउँदो 3 देशको विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरी घुप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज र भोलि पनि देशभर मनसून सक्रिय रहनेछ। विभागले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने सासाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी र सुस्तावासीबीच विवाद भएको छ। भारतीय सुरक्षाकर्मीले नारायणी नदी नियन्त्रणका लागि सुस्तावासीले बनाएको अस्थायी बाँध भत्काउन थालेपछि विवाद भएको हो। सुस्तामा नारायणी नदीको बाढ़ी पस्न थालेपछि तटबन्ध नभएको स्थानमा माटो भरेर स्थानीयले करिब 100 मिटर अस्थायी बाँध निर्माण गरेका थिए। उक्त बाँध विवादित क्षेत्रमा निर्माण भएको भन्दै भारतीय पक्षले नेपाली भूमि प्रवेश गरेर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाओ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनु भएको छ। नारायणी नदीमा संघीय सरकारले 2 खण्डमा विभाजन गरेर तटबन्ध निर्माणको प्रयास गरेको भए पनि नदी किनारको पूर्वी खण्डमा भारतले तटबन्ध निर्माणमा रोक लगाएको थियो। भारतले तटबन्ध निर्माण रोकेकै स्थानमा अहिले सुस्तावासीले बाढ़ी पस्न थालेपछि अस्थायी बाँध निर्माण गरिरहेका थिए। सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले अस्थायी बाँध भत्काउन थालेपछि स्थानीयहरू लाठी भाटा लिएर प्रतिकारमा उत्रिएको बताएका छन्। नारायणी नदी पारीको ऐतिहासिक भूमि सुस्तामा स्थानीय र भारतीय सुरक्षा निकाय बीच बेला बेलामा विवाद हुँदै आएको छ। सुस्तामा कुनै सीमा स्तम्भ छैन। काठमाडौँ उपत्यकाका नदी किनारा र सार्वजनिक जग्गाबाट हटाइएका सुकुम्बासीलाई सम्बन्धित स्थानीय तहमा व्यवस्थापन गरिने भएको छ। काठमाडौँ उपत्यकाका 7 होल्डिङ सेन्टरमा राखिएका 388 परिवारका 1488 जनालाई नागरिकताका आधारमा स्थायी बसोबासका लागि उनीहरूकै जिल्लाका स्थानीय तहमा जग्गा दिएर राखिने भएको हो। भूमि समस्या समाधान समितिका प्रमुख नापे अधिकृत एवं सूचना अधिकारी संजीव कुमार शाहले काठमाडौँमा बसोबास गर्ने सुकुम्बासीहरूलाई
सम्बन्धित स्थानीय तहमा जग्गा दिने प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभएको छ। सरकारले तराईको ठेगाना नभएका सुकुम्बासीलाई प्रति परिवार एक कट्ठा र पहाड़ी र हिमाली जिल्लाका सुकुम्बासीलाई डेढ़ रोपनी जग्गा दिने भूमि समस्या समाधान समितिका प्रमुख नापी अधिकृत एवं सूचना अधिकारी संजीव कुमार शाहले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ़दै जाँदा काकट भिट्टा नाकाबाट हुने अलैंची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षमा अलैंची निर्यातबाट 12,63,69,70,00 रूपियाँ बराबरको कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 64.65% अलैंचीको निर्यात कारोबार 4,96,29,33,00,00 रूपियाँले वृद्धि भएको बढ़ेको काकट भिट्टा भन्सार कार्यालयले जनाएको छ। काकट भिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत मंगल राईका अनुसार नेपाली अलैंचीको अन्तर्राष्ट्रिय बजारमा माग बढ़ेसँगै निर्यात कारोबार बढ़ेको हो। संसदीय समितिले काठमाडौँ तराई मधेस द्रुत मार्गको बाँकी निर्माण तीव्र गतिमा अघि बढ़े पनि 3 वर्षभन्दा बढ़ी समय लाग्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजन विधेयन समितिले गत हालै काठमाडौँ तराई मधेस द्रुत मार्गको स्थलगत अनुगमन गरेको थियो। स्थलगत अनुगमन पछिको प्रारम्भिक मस्यौदामा छलफल गर्ने क्रममा समितिले 47% भौतिक र 50% वित्तीय प्रगति भए पनि शुरू बिन्दु खोकन डुकु छापको विवादका कारण आयोजना निर्माणमा थप ढिलाइ हुने निचोड़मा पुगेको छ। साझा खबरमा विदेशको खबर। सुडानको डारफर क्षेत्रस्थित एक नागरिक अदालतमा सुडानी सेनाको ड्रोन आक्रमणबाट कम्तीमा 35 जनाको मृत्यु भएको छ। डारफर राज्यको अल जाबिया गारा गाउँमा रहेको नागरिक अदालतमा त्यहाँको सेनाले ड्रोन आक्रमण गरेको इमर्जेन्सी लायर्सले जनाएको छ। साझा खबरमा खेलकुदको खबर। नेपाली क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता फेरि जोखिममा परेको छ। सन् 2018 एकदिवसीय मान्यता पाएदेखि नै नेपालले निकै मुस्किलका साथ यसलाई जोगाउँदै आइरहेको छ। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत हालै सम्पन्न नेदरल्याण्ड्स र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका 4 खेल गुमाएपछि नेपाल दबावमा परेको हो। यसअघि सन् 2019-23 लीग टूमा पनि नेपालले अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई हैसियत जोगाएको थियो। यो श्रृंखलामा भने नेपाल नाजुक अवस्थामा पुगेको छ। नेपाली टोलीले शीर्ष 4 रहँदै सीधै विश्वकपको ग्लोबल क्वालिफायर नखेल्ने निश्चित भइसकेको छ। अब बाँकी एक श्रृंखलामा पनि राम्रो प्रदर्शन गर्न नसके नेपाललाई ओडीआई मान्यता जोगाउन निकै मेहनत गर्नुपर्ने हुन्छ। नेपालले अब ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। यो श्रृंखलाले नेपालको एकदिवसीय मान्यताको निर्धारण गर्नेछ। लीग टूको आफ्नो अन्तिम श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। नेपालले यसै महिना ओमान र क्यानाडासँग लीग टूको आफ्नो अन्तिम त्रिकोणात्मक श्रृंखला खेल्दैछ। नेपालले एकदिवसीय मान्यता गुमाए सबैभन्दा ठूलो असर आर्थिक पाटोमा पर्ने देखिएको छ। यदि नेपालले एकदिवसीय मान्यता जोगाउन नसकेको खण्डमा आईसीसीबाट प्राप्त गर्ने बजेटमा भारी गिरावट आउनेछ। आईसीसीको बजेट घटताको प्रत्यक्ष असर राष्ट्रिय टोलीको अभ्यास, अन्तर्राष्ट्रिय सहभागिता, ग्रासरूट प्रोग्राम जस्ता क्षेत्रमा देखिनेछ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। सुनकोटी नदीमा बेपत्ता 3 जनाको पहिचान खुल्यो। गोताखोरको सहयोगले खोजी तीव्र। नेपाल भारत सीमा क्षेत्रमा उच्च सतर्कता। दुवै तर्फ सुरक्षा व्यवस्था कड़ा। गण्डकीमा गाँजा खेती सम्बन्धी विधेयक प्रमाणीकरण। मधेसमा जलस्रोत संकट बढ़दै 60% हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर। सुडानी सेनाद्वारा डारफर अदालतमा ड्रोन आक्रमण। 35 जनाको मृत्यु। र नेपाली क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता फेरि जोखिममा। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौं। यतिन्जेल प्रविधिमा साथ दिनुहुने साथी आइसिंह
साई सिंह

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 19 गते मंगलबार, अगस्त 4 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जग्गाको निशा दिलाइदिने भन्दै देशभरमा बढ़्यो पैसा असुली, कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह, गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी।
1: सिरा लगायतका जिल्लामा भएका सद्भाव विरूद्धका घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग। आज पनि देशभरका विभिन्न जिल्लामा ठूलो पानी पर्ने, चार प्रदेशमा बिहानैदेखि पानी पर्दै।
0: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध, 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे।
1: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छोडेपछि मातृ मृत्युदर बढ़्यो। अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू तीव्र, नजरबन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा।
0: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने, भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन, अमेरिकी क्रिकेटर रेड्डीमाथि 8 वर्ष को प्रतिबन्ध।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीलाई जग्गाको निशा दिलाइदिने भन्दै ठगी बढ़ेकोमा सरकारले चेतावनी दिएको प्रसंग।
1: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने चेतावनी दिएको छ। समितिले हिजो विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रूपमा निशा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको हो। निशा प्राप्त गरेका निवेदकहरूको पहिचान तथा प्रमाणीकरण र उपलब्धि गराउने जग्गाको पहिचान गर्ने जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ। समितिका अनुसार उक्त कार्यलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। साथै जिल्ला समितिका पदाधिकारीसँग जुम तथा भौतिक उपस्थितिमा अन्तर्क्रिया, स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा विभिन्न जिल्लामा स्थलगत भ्रमण समेत गरिएको उल्लेख गरिएको छ। तर पछिल्लो समय केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निशा दिलाइदिने बहानामा सेवाग्राहीबाट रकम असुलेको गुनासो समितिमा प्राप्त भएको जनाएको हो। यस्ता गतिविधि गैर कानूनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि कुनै व्यक्तिलाई रकम नदिन समेत आग्रह गरेको छ। समितिले यस्ता अनुचित कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानून बमोजिम अनुशासन अनुसन्धान गरी कार्यवाही तथा सजाय गरिने समेत चेतावनी दिएको हो। भूमिहीन तथा अव्यवस्थित बसोबासीको

0: दीर्घकालीन समस्या समाधानका लागि सबै सरकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया मार्फत मात्रै सेवा लिन आग्रह गरेको छ।
1: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएका छन्। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यो सँगै विद्यालय तह अर्थात कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीका अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। यही व्यवस्था अनुसार पाठ्यक्रमको मस्यौदा सिफारिश गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषदका सदस्य सचिव युवराज पौडेलले बताउनुभयो। पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ। माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो। माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको पौडेलले बताउनुभयो। मन्त्रालयले अन्तिम स्वीकृति दिएपछि पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्नेछ। नयाँ सिफारिश गरिएका समेत पाठ्यक्रमलाई समेट्दा विद्यालय तहको कक्षा 1-12 पढ़ाउन तयार पारिएको पाठ्यक्रम 300 भन्दा बढ़ी पुगेको हो।
0: कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। हिजो बसेको संसदीय दलको बैठकले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनुपर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड पनि जारी गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक बासना थापाले सीआईएनलाई बताउनुभयो।
2: जोडदार माग गर्ने भन्ने विषयमा राखे जुन निर्णयले चाहिँ संविधानको मर्म र भावना विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। संघीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ। पार्टीले के क्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के स्वकीय सचिव
1: यसैबीच संघीय संसदको प्रतिनिधि सभा बैठक आज दिउँसो 1 लागि बोलाइएको छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने तथा जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। सांसद आङदिम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्ने माग सहितको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीहरूलाई यथाशीघ्र लाल पूर्जा वितरण गर्नुपर्ने विषयहरू समेटिएका छन्। यस प्रस्तावको समर्थनमा सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र आरएन राई पनि रहनु भएको छ। बैठकमा अतिरिक्त आज संघीय संसदका विभिन्न 5 संसदीय समितिहरूको बैठक समेत बस्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजका लागि बोलाइएको छ।

0: प्रदेशका पनि केही भागमा पानी परिराखेको छ र सुदूरपश्चिम प्रदेशको पनि दुईवटा स्थानमा अहिले पानी परिराखेको छ पछिल्लो एक घण्टादेखि र त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपुर खण्ड स्थित कार हिजो खसेको छ। सड़क छेउमा रोकिराखेको यात्रु सहितको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा सुनकोशीमा कार खसेको हो। सड़क मरमत गर्न हिँडेका ठेकेदार एक्सभेटर चालक र हेल्पर चढ़ेको कारलाई बसले ठक्कर दिँदा सुनकोशीमा बेपत्ता भएका हुन्। मध्यपहाड़ी लोकमार्ग निर्माण तथा मरमतका ठेकेदार सिन्धुपाल्चोक जुगल गाउँपालिका सातका 39 वर्षीय दिल कुमार लामा, एक्सभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिकाका गाउँपालिका एक डुड भन्ज्याङका रहेको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कुपोषणको जाँच र त्यसपछि चालिने कदम
2: शामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ, रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एसएमआईएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
0: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध, 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
5: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: बर्खा लागेसँगै पाल्पा बुटवल खण्ड सड़कमा फेरि सधैँ जस्तो दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तरोन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ, तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
9: बर्खा शुरू भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट बुटोल जाँदै गरेका यदु भट्टराई,
10: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने क्रममा एकदम जोखिमपूर्ण छ। जस्तै हामी घरबाट बुटवल झर्छौँ भने र बुटवलबाट घर जाँदैछौँ भने अब घरमा चाहिँ हिसाब किताब दिएर या चाहिँ म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नहिनिकन पुगेला जस्तो मलाई लाग्दैन। म आफैले भोगेको एउटा पीड़ा छ, यो पीड़ा चाहिँ सरकारले बुझ्दियो हुन्थ्यो भन्ने कुरो भन्न चाहन्छु मैले।
9: सिद्धार्थ राजमार्गले नेपालको उत्तर र दक्षिण जोड्छ। बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी,
11: पहिरोले हाम्रो हामीलाई एकदम डर छ, हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने के गर्ने भन्ने, अब यो कतिखेर जान्छ के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
9: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल,
12: यो बाटो हर साल भत्केको भत्कै हुन्छ, अनि तलतिर तिनाउ खोला माथिर दबेको देख्दाखेरि हामीलाई पनि यहाँ बस्न जलतरास भइराखेको छ। निन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
9: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी,
13: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौँ।
9: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौसम्म यात्रुहरू बाटैमा अलपत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, आर्थिक कारोबार दैनिकमा नियमन आयोगसँग इपानका 12 माग शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने माग गरेको छ। इपानले विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीलाई हिजो भेटेर यो लगायतका 12 माग राखेको हो। आयोगले तत्काल सम्बोधन गर्नुपर्ने बुदामध्ये पहिलो विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि आवश्यक निर्देशिका, व्हीलिङ चार्ज तथा ग्रिड प्रयोग सम्बन्धी स्पष्ट व्यवस्था तत्काल लागू गर्नुपर्ने रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमा, आन्दोलित नर्सका पीड़ा, न्यून तलब, अहोरात्र ड्यूटी शीर्षकमा खबर छापिएको छ। नर्सहरूका माग, विगतको सम्झौता अनुसार निजी अस्पतालले तलब सुविधा दिनुपर्ने, कार्यबोझ थपेकाले पुनर्विचार गर्नुपर्ने, निजीले सरकारी सरह तलब दिनुपर्ने, विगतका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने, पढ़ाई अनुसारको तह हुनुपर्ने, डाक्टर र नर्सको एकै तहको पढ़ाईमा विभेद गर्न नहुने, नर्सलाई क्षमता विकास तालिम दिनुपर्ने, निजी र सरकारी अस्पतालमा नर्सको दरबन्दी बढ़ाउनुपर्ने, बिरामीको संख्या अनुसार नर्सको संख्या मिलाउनुपर्ने, बिरामीको सुरक्षामा ध्यान दिनुपर्ने, नर्सको पलायन रोक्नेतर्फ ध्यान दिनुपर्ने लगायत विभिन्न 15 बुदी मागहरू रहेका छन्। समर्थन गर्दै चिकित्सक संघले नर्सहरू ठूलो अन्यायमा परेको भनेर प्रतिक्रिया दिएको छ। सरकार र आन्दोलित नर्सबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन। 37 वर्षपछि नाफामा नेपाल औषधि लिमिटेड शीर्षकमा शिवहरी घिमिरेले लेख्नुभएको छ। औषधि बिक्री बढ़नु, संचालन खर्च घट्नु तथा आफ्ना जग्गा र भवनको भाड़ाबाट प्राप्त आमदानीले औषधि लिमिटेड 2046 पहिलो पटक 2082-83 3 करोड़ नाफामा पुगेको उल्लेख गरिएको छ। औषधि लिमिटेडका ग्राहकहरूमा हाल 7 प्रदेशका स्वास्थ्य आपूर्ति निर्देशनालय मध्ये 6 लिमिटेडको औषधि खरिदका लागि सम्झौता गरिसकेका छन्। कर्णालीले भने सम्झौता गरेको छैन। 5 आर्थिक वर्षको तथ्याङ्कले पनि औषधि बिक्री निरन्तर बढ़िरहेको देखाएको छ। 500 ट्राभल डकुमेन्ट बिक्री प्रकरण शीर्षकमा अर्को खबर छापिएको छ। उजुरी परेको 15 वर्षपछि परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ शीर्षकमा 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकामा गत साल अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। भित्री पन्नामा प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको खबर छ भने हेटौडाबाट पोस्टराज अधिकारीले बहुमत जुटाउन एमाले नेकपालाई बागमतीका मुख्यमन्त्रीको चुनौती शीर्षकमा खबर छापिएको छ। अब वातावरण विज्ञान नपढ़ेका पनि वातावरण निरीक्षक शीर्षकमा एम बमले लेख्नु भएको खबर छ। वातावरण निरीक्षक र परीक्षकको जिम्मेवारीलाई जुनसुकै विषयका लागि खुला बनाउने गरी ऐन संशोधनको तयारी पनि भएको छ। अर्को खबर ग्यास नपाएर भौतारिएका उपभोक्तालाई उद्योगहरूले पनि ठग्दै शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उद्योगबाटै ग्यास खरिद गर्ने उपभोक्तालाई डिलर कमिशन 50 र ढुवानी खर्च 40 गरी प्रति सिलिण्डर 90 रूपियाँ छुट हुनु पर्थ्यो तर उद्योगहरूले खुद्रा मूल्य नै 2060 बेचेर ठगी गरिरहेको पनि उल्लेख गरिएको छ। चिनिया पर्यटक 61% बढ़ेको बारेमा खबर छ। जुलाईमा भित्रिएका छन् 71,775 विदेशी पर्यटक। सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्। गोर्खापत्र दैनिकमा मधेसमा बढ़्यो पानीको अभाव संकट टार्न जल पुनर्भरण शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। भूमिगत जल सतह 2-3 मिटरले घटेको छ। हाती पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको छ। पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको उल्लेख गरिएको छ। हाती पम्प सुक्ने दर करिब 90% पुगेको छ। धनुषाको हंसपुरमा खानेपानीको मुख्य स्रोत हाती पम्पमा 71%सम्म घरधुरी मात्र आश्रित छन्। सामान्य भन्दा 30-50% वर्षामा कमी आएको उल्लेख गरिएको छ। तुइनकै भरमा तुइनकै तारमा बाँचेको जीवन शीर्षकमा कृष्णबहादुर धामीले खलंगा दार्चुलाबाट लेख्नु भएको खबर छ। तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका 2 दुम्लिङका स्थानीय बासिन्दा। तुइन तरेर महाकाली वारपार गर्न हरेक पटक झुण्डिदा स्थानीयवासीले ज्यानकै बाजी समेत लगाइरहेका हुन्छन् भनेर खबरमा उल्लेख गरिएको छ।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा यहाँ त कहिले यस्तो भएको थिएन मा खबर प्रकाशित छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा सामान्य विवाद बढ़दै जाँदा 3 जनाको मृत्यु भएको थियो, दर्जनौ घाइते भए। अहिले स्थिति सामान्य बन्दै गएको छ। त्यस्तै सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा अर्को खबर अनिल गिरीले लेख्नु भएको छ। भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। त्यस्तै तिब्बती शरणार्थीका नाममा यात्रा अनुमति प्रकरण 17 वर्षपछि परराष्ट्रका सहसचिव भट्टराईमाथि राहदानीको कसूरमा मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ भने नीतिगत अनिश्चितताले अर्थतन्त्रमा नकारात्मक असर, नेप्से र आयात व्यापार बढ़ी प्रभावित शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ। त्यस्तै प्रदेशहरूको पूँजीगत खर्च औसत 61.33% मात्रै शीर्षकमा पनि खबर छ भने वाणिज्य राष्ट्रिय वाणिज्य कृषि विकास र पूर्व बैंक राष्ट्र बैंकको कार्यवाहीमा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै जुलाईमा भित्री 72,000 विदेशी पर्यटक शीर्षकमा पनि भित्री पृष्ठमा खबर प्रकाशित छ।
0: साझा खबरमा अब विदेशको खबर। पूर्वी कंगोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा जान छाडेपछि मात्रै मृत्युदर तीव्र रूपमा बढ़ेको पाइएको छ। स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय संकट सृजना भएको चेतावनी पनि दिएका छन्। अस्ट्रेलियामा H5 बर्ड फ्लूका कारण देशमै पहिलो पटक ठूलो संख्यामा स्थानीय समुद्री चराको मृत्यु भएको छ। दक्षिण अस्ट्रेलिया राज्यमा समुद्री चराको ठूलो समूहमा यस्तो घटना देखिएको हो। चरामा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको प्रयोगशाला परीक्षणबाट H5 बर्ड फ्लू भाइरस पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सूचीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गर्नुभएको छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिले उहाँलाई भेट गरेका हुन्। सन् 2021 भएको सैन्य कुपछि सूची र कुनै विदेशी प्रतिनिधि बीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता भनिएको छ। सेनाले सन् 2021 फेब्रुअरीमा सूची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरिएको थियो।
14: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल संघ एनबीएले 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले वार्षिक क्यालेण्डर प्रकाशित गर्दै काठमाडौँमा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपालमा आयोजना हुने प्रतियोगिता सहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो। क्यालेण्डर अनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ काभा अन्तर्राष्ट्रिय अन्तर्गतका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ। काभा महिला च्याम्पियनशीप लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप लीग र काभा च्यालेन्ज कप नेपालमा हुने तय भएको हो। नेपाली राष्ट्रिय टीमका 2 मिडफिल्डर रेणुका नगरकोटे र सरू लिम्बुले भूटानको राष्ट्रिय महिला लीगमा राम्रो प्रदर्शन गर्नुभएको छ। रेणुका र सरूले खेलमा 7 नेपाली खेलाड़ी सम्मिलित ट्रान्सपोर्ट युनाइटेड लेडीज टीम विरूद्ध गोल समेत गर्नुभएको हो। र अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 8 वर्षको प्रतिबन्ध लगाएको छ। आईसीसीको एन्टी करप्शन कोड न्यायाधिकरणले रेड्डीलाई एसीयू सम्बन्धी आचार संहिताका 3 कसूरमा दोषी ठहर गरेपछि उहाँलाई प्रतिबन्ध लगाइएको हो।
15: कुपोषणको जाँच र पोषण सुधारको प्रक्रिया, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
14: साझा खबरमा अब पोषण परीक्षण र उपचारको प्रक्रिया। पोषण सुधारका लागि सरकारले विभिन्न कार्यक्रम तथा चेतनाका कार्ययोजनाहरू ल्याएको छ, तर पछिल्लो अध्ययनले बालबालिकामा पोषण सुधार हुन नसकेको देखाएको छ। पोषण परीक्षण र उपचार प्रक्रियाका विषयमा परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापासँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
2: 2 वर्ष मुनिका बालबालिकालाई चाहिँ हामी सुताएर नाप्ने त्यो तरिका छ, लेन्थ सुताएर नाप्ने,
17: उचाइ कति छ भनेर,
2: त्यसको चाहिँ कति छ लेन्थ भनौँ, उचाइ कति छ भनेर, त्यसपछि तौलिने, हामी तौलिन्छौँ। जति साना बालबालिका भयो त्यति साना बालबालिकालाई चाहिँ आफै बालबालिका पनि जो तौल पनि आफै लिन, आफै बस्न सक्दैन भने त्यो स्टेरिङ गर्ने भन्छौँ हामी। त्यो पहिला आमा बस्नुहुन्छ, आमाको तौल लिइन्छ, त्यसपछि बालबालिका अनि बच्चालाई दिइन्छ, आमा आफ्नै काखामा अथवा उभिएर कसरी त्यो बालबालिकाको छुट्टै तौल आउने जुन हाम्रो मेसिनहरू छ, उचाइ र तौल चाहिँ जस्तो उमेर अनुसारको उचाइ कति छ त, उमेर अनुसारको बालबालिका उचाइ कति छ भनेर जुन एउटा स्ट्यान्डर्ड छ, एसियन स्ट्यान्डर्डमा, जुन इन्डियाको स्ट्यान्डर्डमा हामीले लिएका छौँ, हाम्रो छुट्टै त्यो छैन। कति उमेरको समूहको हो, केटा हो कि केटी, बोइज हो कि गर्ल्स हो भनेको विभिन्न लाइनमा गएर टक्कै हेर्ने, कति हुनु पर्थ्यो, कति भयो भने कति स्ट्यान्डर्ड, कति स्ट्यान्डर्ड डेभिएसन जुन जेड स्कोर भन्छौँ, कति जेड स्कोर भन्दा कम तल भयो भने त्यसलाई के भन्ने, कतिसम्मकोलाई के भन्ने भनेर प्रष्टसँग गाइडलाइन अनुसारै हामी हेर्छौँ। त्यो अनुसार हेरेपछि जुन रजिस्टर, जुन रेकर्डिङ गर्ने टुल्स पनि त्यही अनुसारले बनेका छन् र त्यो रेकर्डिङ गर्ने टुल्समा चाहिँ उहाँले सम्पूर्ण डिटेल्सहरू भर्नुहुन्छ। कडा शीघ्र कुपोषण र साम र छ भने त्यो सामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ। रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एचएमआइएस भनौँ, त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
17: माम हुँदाखेरि अब स्वास्थ्य कर्मीले अथवा स्वास्थ्य संस्थाले कसरी के कस्तो सल्लाह सुझाव दिन्छन्, अथवा साम भयो भने चाहिँ त्यसपछि के हुन्छ?
2: जस्तो अहिले चाहिँ नेपाल सरकारले साम भएको बालबालिका होइन, कडा शीघ्र कुपोषण भएको बालबालिका चाहिँ तयारी खाना दिने छ, 753 स्थानीय तहमा निशुल्क रूपमा पाउँछन्, नेपाल सरकारले किनेरै दिने भयो। र मामको हकमा चाहिँ केही जिल्लाहरूमा एचकेआईको सहयोगमा केही जिल्लाहरूमा चाहिँ हामीले त्यो सुपर सिरियल प्लस भनेर एउटा पाइलोटिङको रूपमा जुन सञ्चालन भइरहेको केही जिल्लाहरूमा छ।
15: पोषण शाखा प्रमुख लीला विक्रम थापासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: जग्गाको निशा दिलाइदिने भन्दै प्रदेशभरमा बढ़्यो पैसा असुली, कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह, गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी।
15: सुनसरी लगायतका जिल्लामा भएका सद्भाव विरूद्धका घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग, आज
0: पनि देशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना, चार प्रदेशमा बिहानैदेखि पानी पर्दै
1: सुस्ता घटनामा नेपालले भारतसँग जनाए विरोध। 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे।
0: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छाडेपछि मातृ मृत्युदर बढ़्यो। अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू, नजर बन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय सम्वादमा।
1: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने, भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, अहिले ग्यासको सिलिण्डर बोकेर लाइनमा लाग्नेहरू बढ़ेका छन्। आयल निगमले ग्यास अभाव छैन, केही समस्या पर्यो भने सिधै सम्पर्क गर्न भनिराखेको छ, तर उपभोक्ताहरूले ग्यास सिलिण्डर पाइराखेका छैनन्। यहाँ ज्योतिषी देखाइएको छ, एउटा कुनै कुल्ला क्षेत्रमा ज्योतिषी जस्ता देखिने व्यक्ति छन् र नजिकै अर्को एकजना सामान्य व्यक्ति जस्ता व्यक्ति छन् जसले हात हेराउन खोजिराखेका छन् र त्यहाँ नजिकै टुक्रुक्क बसेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, मेरो ग्यास रेखा कस्तो छ गुरु, फेला पर्ला त?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

प्रसारणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

तिमी छौ र त म छु, तिमी छैनौ त म कहाँ छु? तिमी छौ र त म छु, तिमी छैनौ त म कहाँ छु? ढिङ्गामा ढिङ्गामा कसैलाई

0: दाई, हामीले यी दिनहरूमा भजन संग्रहको पुस्तकबाट चाहिँ एक महत्वपूर्ण र आत्मिक सत्यलाई चाहिँ सिकिरहेका छौं, जुन भजनहरूले चाहिँ हामीलाई परमेश्वरको उपस्थितिमा जान र उहाँमाथि भरोसा गर्न चाहिँ उत्साहित बनाएको छ भने आजको दिनमा हामी के कुराहरूको बारेमा चाहिँ यो अध्ययनको यात्रामा चाहिँ हामी सिक्नेछौ? दाई,
1: हामीले विगतको केही दिनदेखि निरन्तर रूपमा अध्ययन गर्दै आएको भजनहरू जसमा दाउदका जीवनका कठिन समस्याहरूमा लेखिएका थिए, शत्रुहरू, डर, युद्ध, असुरक्षा र संघर्षको बीचमा पनि दाउदले परमेश्वरमाथि भरोसा गर्न सिकाए। यही कुराहरूमा रहेर आजको दिनमा हामी भजन संग्रह 56-60 खण्डहरूबाट एक महत्वपूर्ण सिकाइहरूलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
0: भनेपछि दाई, दाउदको जीवन र परमेश्वरमाथिको भरोसाको बारेमा रहेर यो अध्ययनमा चाहिँ हामी सिक्न जाँदैछौ, होइन त?
1: तपाईँले ठिक कुरा गर्नुभयो भाइ, हो। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ डर, संघर्ष वा निराशको समयबाट गुज्रिरहनु भएको छ भने आजको अध्ययनले तपाईँलाई नयाँ आशा दिन सक्छ। त्यसैले मनको तयारीका साथमा परमेश्वरको वचन सुन्नलाई खुल्ला हृदय लिएर आउनुहोस्।
2: परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ रेडियोको अगाडि आइपुगिसक्नु भएको छ होला, होइन त? आउनुहोस् प्रिय मित्रहरू, छोटो प्रार्थनासँग यस अध्ययन कार्यक्रमलाई हामी शुरू गर्नेछौ। जीवित बुबा, हामी तपाईंलाई धेरै धेरै धन्यवाद दिन्छौ। तपाईंले सुन्दर अवसर दिनुभएको छ ताकि हामी यो बिहानीको देख्न सकौं, विशेष गरेर तपाईंको वचनबाट सुन्ने मनन गर्ने समय दिनुभएको लागि हामी तपाईंलाई धन्यवाद दिन्छौ। प्यारो प्रभुजी, तपाईंको वचन जुन हाम्रो दिन प्रतिदिनको आत्मिक भोजन हो, तपाईंले हामीलाई दिनुभएको छ। प्रार्थना छ तपाईँ हामीलाई यसलाई ग्रहण गर्ने सहायता गर्नुहोस्, ताकि हामी आत्मिक रूपमा सदैव तन्दुरुस्त रहन सकौं र तपाईँ प्रभुको हाम्रो जीवनद्वारा महिमा गर्न सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 56-60 देख्नेछौ। त सबभन्दा पहिले हामी देख्नेछौ 56 अध्याय। यसको मुख्य विषय हो दाउदको भय र भरोसा। यस भजनले हामीलाई अर्को भजनहरूको, यानि भजन 56-60 सुन्दर झोप्पातिर ल्याउँदछ, अनि यिनीहरूलाई मिक्ताम भन्ने भजनको रूपमा जानिन्छन्। मिक्तामको अर्थ के हो? यसले ठोसको वा चिरस्थायीको वा स्थिरको बताउँछ। मिक्तामको शाब्दिक अर्थ हो स्थायी। यो शब्दले यो कुराको तस्विर दिन्छ जुनले हटाउन नसकिने स्थायी ठोस यानि स्थिरको बताउँछ। भजन संग्रह 57:7 जब दाउदले भन्छन् मेरो मन दृढ छ, त्यो मिक्ताम हो। डेलिट जेक्सले भजन 56 निर्वासित शरणार्थीको प्रफुल्ल साहस भन्दछन्। तपाईंलाई यादै होला, भजन 55 दाउदले कामना गरेथे कि उसको चराको जस्तो पखेटा भए हुने थियो, ताकि टाढा उडेर वनमा बास गर्ने थिए। तर यो भजनमा उसको इच्छाको, कामनाको महसुस गरिएको छ। शत्रु बाहिर छन्, तर यी तमाम आपत्तिको बीच परमेश्वरले तिनलाई छुटकारा दिनुभयो। यो भजनको ऐतिहासिक पृष्ठभूमिले राख्नुपर्ने सरोकार चाहिँ गातम फिलिस्तीहरूले दाउलाई पक्रने कुरासँग छ। गातमा फिलिस्तीहरूले दाउलाई पक्रने कुरासँग छ। दाउदको अनुभव महाक्लेशको अवधिको तस्विर हो। यी सबै भजनहरू अगमबाडिक धीमा शब्द छ। ऐतिहासिक यानि दाउदको अनुभवहरू र अगमबाडिक यानि इसरायलको भविष्यमा अनुभव आज हाम्रो निम्ति पनि खास सन्देश छ। सबै भजनहरूसँग हाम्रा आफ्नै हृदयहरूको निम्ति खास सन्देश छ। भजन संग्रह 56:1-2 भनिएको छ, हे परमेश्वर, म माथि अनुग्रह गर्नुहोस् किनकि मानिसले मलाई

निल्न खोज्छ। दिनभरि लड़ाई गरेर मलाई त्यसले अत्याचार गर्दछ। मेरा शत्रुहरूले दिनभरि नै मलाई निल्न खोज्छन् किनकि घमण्ड साथ मसित लड़ाई गर्नेहरू धेरै छन्। दाउलाई शत्रुहरूद्वारा वरिपरि घेरिएका छन्। उनी अति नै खतरनाक स्थानमा छन्। अब यस स्थितिमा ऊ के गर्न गइरहेका छन्, उसले के गर्दछन् भन्दा तीन पदमा भनिएको छ, जुन बेला मलाई डर लाग्छ तब म तपाईमा भरोसा राख्नेछु। के दाउ डराए? निश्चय नै उनी डराएथे। मित्र, एउटा दम्पतिले मेरो वचन अध्ययनमा यो कथन बनाएको सुनेछन्, जब म माथि आकाशमा हवाई जहाजमा उड्छु म त्यस यात्राको आनन्द उठाउँदिन किनकि मेरो हृदयमा डर छ। तिनीहरूले सोचे कि परमेश्वरमा मेरो विश्वाससँग केही गडबडी छ। यसको मतलब परमेश्वरमा मेरो त्यति राम्रो विश्वास छैन। मेरो मित्र, तपाईँको जीवनमा डरले विश्वास ल्याउनेछ। दाउदको कुरा सुन्नुहोस्, तीन पदमा, जुन बेला मलाई डर लाग्छ तब म तपाईमा भरोसा राख्नेछु। ती मानिसहरू जो आरामदायक रूपमा बसेर भन्छन् कि मसँग कुनै डर छैन, त्यसको अर्थ यो हो कि ती परिस्थितिहरू र समस्याहरूसँग अचेतन छन् जुन साँच्ची नै वास्तवमा अस्तित्वमा छ, या तिनीहरूसँग मूर्ख किसिमको विश्वास पाएका छन्। दाउले स्वीकार गरे कि ऊ डराएथे, तर उसले आफूलाई सम्हाल्न वास्ता ख्याल गर्नको निम्ति परमेश्वरलाई विश्वास गरे, भरोसा गरे। कि तपाईसँग उही समयमा विश्वास र डर पाउन सक्नुहुन्छ? शास्त्रले भन्छ, पहिलो योहन्ना 4:18, प्रेममा डर हुँदैन तर पूर्ण प्रेमले त डरलाई हटाउँछ, किनभने जसमा डरमा सजाय रहन्छ र जो डराउँछ प्रेममा पूर्ण भएको हुँदैन। पूर्ण प्रेमले डरहरूको हटाउँछ, तर तपाईसँग विश्वास भए तापनि तपाई अझै डराउनुहुन्छ। म आशा गर्दछु कि यसले कुनै कुनै मानिसहरूलाई सान्त्वना दिनेछ, किनभने त्यहाँ धेरै मूर्ख कुराहरू भनिएका छन् जुन शास्त्रीय आधारित छैन। अनि 8 पदमा भनिएको छ, म भागी भागी हिँडेको वृत्तान्त तपाईले लेख्नु भएको छ, मेरो आँसु तपाईको भाँडामा हालिराख्नुहोस्, ती सबै तपाईको पुस्तकमा छन्। मित्र, परमप्रभुले तपाई भागी भागी हिँडेको जान्नुहुन्छ। तपाई र मैले गरेको हरेक हिँडै यात्राको बारेमा परमेश्वर जान्नुहुन्छ। हुन सक्छ हामीले हिँडेका, यात्रा गरेका वा कुनै काम गरेका बिर्सन सक्छौ, तर परमप्रभुले यी सबै उहाँको पुस्तकमा लेख्नु भएको छ। अर्को खण्डमा भजनकार भन्छन्, मेरो आँसु तपाईको भाँडा

अनि एघार पदमा भनिएको छ, परमेश्वरमा मैले मेरो भरोसा राखेको छु, म डराउने छैन, मानिसले मलाई के गर्न सक्छ र। ओ, परमेश्वरबाट आश्रय र सहायता पाउने कुरा कति अद्भुत छ। अनि तेह्र पदमा भनिएको छ, किनकि तपाईँले मेरो प्राणलाई मृत्युबाट छुटकारा दिनुभएको छ, परमेश्वरको सामने जीवनको उज्यालोमा म हिँडुल गर्न तपाईँले मेरो खुट्टालाई चेप्लनदेखि जोगाउनु भएको छैन र। दाउदले भने, विशेष गरेर आफ्नो ठूलो पापपछि म परमेश्वरको सामने हिँड्न चाहन्छु ताकि फेरि म नचिप्लौं। जहाँसम्म रेकर्डको सम्बन्धमा दाउद तत्पश्चात कति पनि चिप्लेर लडेनन्, पतन भएनन्। बाबेलको राजा सालको प्रत्येक दिनमा त्यस किसिमको पाप गर्थे, त्यो उसको निम्ति आम कुरा थियो, तर त्यो दाउदको अभ्यास थिएन मित्र। उसले भने, म परमेश्वरको सामने हिँड्न चाहन्छु। आज हामी पवित्र आत्मामा हिँड्न जोडिएका छौं। गलाती 5:16 पदमा भनिएको छ, आत्मामा हिँड र शरीरको लालसा कुनै किसिमले पूरा गर्नुपर्ने छैन। परमेश्वरले हामीलाई हिँड्नलाई प्रयोग गरिने लौरो भन्दा अझ धेरै कुराको दिनुभएको छ। उहाँले हामीलाई पवित्र आत्माको स्थायी बासको दिनुभएको छ। पवित्र आत्मामा हिँड्नु भनेको पूर्ण रूपमा परमेश्वरको आत्मामा आश्रित हुनु भनेको हो। यसको बारेमा हामी गलातीको पुस्तकमा सिकिसकेका छौं। निश्चय नै हामी बार बार लड्छौं र धूलो मैला पकड्छौं, तर हामी फेरि उठेर धूलो मैलालाई टकटकाएर फेरि हिँड्न आरम्भ गर्नुपर्छ। तपाईले आत्मामा हिँड्न सिक्नुहुनेछ यदि तपाई आफैलाई उहाँका समर्पण गर्नुहुन्छ भने। त्यसपछि 57 अध्यायतिर लागौं। यहाँ हामी मुख्य विषय देख्छौ, कृपाको लागि पुकार। जब दाउद सौलबाट भाग्दा गुफामा यो पुकार गरेथे। 57:1 पदमा भनिएको छ, ममाथि अनुग्रह गर्नुहोस् हे परमेश्वर, ममाथि अनुग्रह गर्नुहोस्, किनकि मेरो आत्माले तपाईमा शरण लिन्छ। यी आपद नहटुन्जेल तपाईकै पखेटाको छाया मुनि म शरण लिनेछु। मलाई तपाईँको बारेमा थाहा छैन, तर मेरो प्रार्थना दाउदको जस्तै छ, ममाथि अनुग्रह गर्नुहोस् हे परमेश्वर। म चाहन्छु कि परमेश्वर ममाथि अनुग्रही कृपालु हुनुभएको। उहाँ खालि मसँग न्यायी र धर्मी भएको मात्र म चाहन्न। यदि उहाँ खालि यी कुरा मात्र हुनुभए, म खालि कुरा मात्र पाउनेछु, किनकि म कमजोर दुर्बल मानिस हुँ। म चाहन्छु कि उहाँ ममाथि अनुग्रही र कृपालु पनि हुनुभएको। उहाँ त्यस प्रकारको परमेश्वर हुनुहुन्छ, कृपामा धनी परमेश्वर। उहाँसँग मेरो निम्ति पर्याप्त कृपा छ, पर्याप्त अनुग्रह छ, अनि मलाई यसको धेरै नै खाँचो पर्दछ। अनि त्यहाँ तपाईँको निम्ति पनि उहाँसँग पर्याप्त कृपा छ। दोस्रो खण्डमा भन्छन्, किनकि मेरो आत्माले तपाईँमा शरण लिन्छ। दाउदले यो शरणको अनुभव गरे, तर इसरायलको राष्ट्रले अनुभव गरेनन्। मती 23:37 पदमा प्रभु येशूले भन्नुभयो, ए यरूशलेम, ए यरूशलेम, त जो अगमवक्ताहरूलाई मार्ने र तका पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे, तर तैले मानिनस्। इसरायल अहिलेसम्म उहाँको पखेटा मुनि शरण मुनि आएको छैन। के तपाईँ उहाँको पखेटा मुनि शरण मुनि आउन तयारी हुनुहुन्छ? अर्को शब्दमा, उहाँ कहाँ आज्ञाकारी हुनुहुन्छ, उहाँलाई प्रेम गर्नुहुन्छ। येशूले भन्नुभयो, युहाना 14:15 पदमा, यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर, अनि आत्मामा हेर्नुहुन्छ। अहिले अद्भुत कथनहरूको ध्यान दिनुहोस्। 57:3 पदमा भनिएको छ, मलाई निल्न खोज्नेले मलाई गाली गर्दा स्वर्गीयबाट दूत पठाएर उहाँले मलाई बचाउनुहुनेछ, परमेश्वरले आफ्नो कृपा र सत्यता प्रकट गर्नुहुनेछ। मित्र, यो जीवको त्यो भएर विश्वासयोग्य बाँकी रहेका भक्त ईश्वर

0: जनहरूको लागि पूरा हुनेछ। जब ख्रिष्ट शक्ति र महान महिमामा फर्की आउनुहुनेछ, तिनीहरू भनेछन् यसैया 25:9 अनुसार, हेर हाम्रो परमेश्वर, हामीले उहाँको बाटो हेर्यौं र उहाँले नै हामीलाई बचाउनुहुनेछ। परम प्रभुलाई हेर, हामीले उहाँको बाटो हेर्यौं औ उहाँले दिनुभएका मुक्तिमा हामी खुशी हुनेछौ र रमाउनेछौ। यसपछि आगे 4 भनिएको छ, मेरो प्राण त सिंहहरूका बीचमा छन्, मेरो प्राण त सिंहहरूका बीचमा छन्, आगोले जलिरहेकाहरूका बीचमा मलाई लेट्नु परेको छ, यस्ता मानिसहरूका बीचमा जसका दाँत भाला र काँड जस्तै र तिनीहरूका जिब्रो लाग्ने तरवार छैछन्। मित्र, पहिलो पत्रुस 5:8 अनुसार शैतान गर्जने सिंह जस्तै यता उता कसलाई फारौ र मारौ भनी खोजेर हिँड्छ र त्यससँग त्यसलाई सहायता गर्ने धेरै साना सिंहहरू पनि छन्। यो कुराको याद राखौ कि यी मिक्ताम नामक भजनसँग गर्नुपर्ने सरोकार जुन स्थायी हो, जुन दृढ हो, जुन स्थिरता हो। 7 भनिएको छ, मेरो मन दृढ छ, हे परम प्रभु परमेश्वर, मेरो मन दृढ छ, म गाउनेछु, म स्तुति गाउनेछु। त्यसपछि सुन्दर अभिव्यक्तको ध्यान दिनुहोस्। 8 भनिएको छ, हे मेरो महिमा जाग, हे सितारा बिना जागा हो, म आफै पनि झिसमिसेमा जाग्नेछु। ओ कस्तो सुन्दर अभिव्यक्ति! कष्टको र पापको रात खत्तम भइसकेको छ, शैतानको शासन खत्तम भइसकेको छ र बिहान आएको छ। धार्मिकताको सूर्य आफ्ना पखेटामा तंगैसँग उदय भएको छ। ओ कस्तो अद्भुत कुरा! ओ यस भजनमा हामी कस्तो भरोसा पाउँछौ! त्यसपछि हामी 58 पनि लागौ। यो चाहिँ शत्रुको विरूद्ध अविश्रापयुक्त प्रार्थना हो। यो दाहुदको मिक्ताम भन्ने अर्को भजन हो। अहिले यो अध्याय यो प्रश्नसँग शुरू हुन्छ, र कसले यो प्रश्न सोधिरहेको छ? म विश्वास गर्दछु कि परमेश्वर स्वयं नै दाउदको कलमलाई प्रयोग गर्दै बोलिरहनु भएको छ। भजन संग्रह 58:1 भनिएको छ, के तिनीहरू धार्मिकताका कुरा बोल्नु पर्दा साँची नै चुपचाप रहन्छौ? हे मानिसका सन्तान हो, के तिमीहरू ठिकसित इन्साफ गर्छौ? मित्र, डाक्टर गावेलेनले यस पदलाई यसरी अनुवाद गर्छन्, के धार्मिकता वास्तवमा मौन छ? के तिमीहरू न्यायाधीश यसको बोल्छौ? के तिमीहरू मानिसका सन्तानलाई ठिकसित इन्साफ गर्छौ? मित्र, त्यो दिन आइरहेको छ जब प्रभुले न्यायाधीशहरूलाई आफ्ना आफ्ना प्रतिवेदन दिनलाई भन्न गइरहनु भएको छ। परमेश्वर सोधिरहनु भएको छ कि धार्मिकता वास्तवमा मौन छ? तिमी न्यायाधीशहरू यसको बोल्छौ? तिनीहरूले यी प्रश्नको उत्तर दिनुपर्नेछ। यो अर्को अभिशापयुक्त प्रार्थना हो। दाउदका शत्रु उसका वरिपरि छन्। 3-6 भनिएको छ, दुष्टहरू त गर्वबाट नै बिराना हुन्छन्, जन्मने बित्तिकै झुट बोलेर तिनीहरू बराह लिएका जान्छन्, तिनीहरू बराह लिएर जान्छन्, तिनीहरूका बीज सर्पका बीज जस्तै हुन्छन्, तिनीहरू सुन्न इच्छा नगर्ने बैरा साँभे सर्प जस्तै हुन्छन्, कस्तै चलाकीसित मन्त्र गरे तापनि त्यसले सपेराको स्वर सुन्न चाहँदैन। हे परमेश्वर, तिनीहरूका दाँत तिनीहरूका मुखमा भाँचिदिनुहोस्। हे परमेश्वर, जवान सिंहहरूका बडे बडे धारा भाँचिदिनुहोस्। अमित्र, दाउले यो भजनमा आफ्नो शत्रुहरूमाथि छ विनाश आओस् भनेर प्रार्थना गर्छन्। पहिलो हो, जवान सिंहहरूका बडे बडे धारा भाँचिदिनुहोस्। हामीले पहिले नै देखिसकेका छौं कि शत्रु शैतान सिंह जस्तै हो। त्यहाँ कोही कोही छन् जो भन्छन् कि तिनीहरू यस तरिकामा प्रार्थना गर्न सक्दैनन्। मैले प्रार्थना गरिएको छु कि प्रभु शैतानसँग बिल्कुल त्यही तरिकामा व्यवहार गरियोस्। त्यो गर्जने सिंह जस्तै हो, र म आशा गर्दछु कि परमेश्वरले त्यसको दान भाँचिदिनुहुनेछ पूर्ण रूपमा। दाउद आफ्नो शत्रुको बारेमा बोलिरहेका छन् र ऊ व्यवस्था मुनि छन् र न्यायको विन्ती गरिरहेका छन्। यस्तो किसिमको प्रार्थना गर्न उसको निम्ति मुनासिब हो, कारण तिनी व्यवस्था मुनि छन्। अहिले भजनकार अर्को वाक्य अलंकारको प्रयोग गर्छन्। सात पदमा भनिएको छ, तिनीहरू लगातार बगेर गएको पानी जस्तै हराई जाउन्, त्यसले काँडहरू ताक्ता ती काटिएकै झैं होइजाउन्। अमित्र, हामीले छ अध्यायमा दाउदका शत्रुहरूमाथि विनाश आओस् भन्ने प्रार्थनामा पहिलो बिन्तीको सुनेका थियौं, जवान सिंहहरूका बढे बढे दाँत भाँचिदिनुहोस्। अब दोस्रो बिन्ती देख्छौ, दुष्टता बाढ़ जस्तै थियो। भजनकार बिन्ती गर्दछन् कि दुष्टताको बाढ़ लगातार बगेर हराइजाउन्। अनि तेस्रो बिन्ती हो, त्यसले काँडहरू ताक्दा ती काटिएका झैं होइजाउन्। शत्रु निशानावाला जस्तै हो जसले उसमा काँड हानिरहेको छ। ओ, यहाँ हामीसँग कस्तो तस्विर छ। अनि आठ पदमा भनिएको छ, तिनीहरू गलेर हराइ जाने चिप्ले किरा झैं होइजाउन्, र कहिले घाम नदेख्ने स्त्रीको तुहेको गर्भ झैं होइजाउन्। अनि चौथो भजनकारको बिन्ती हो, तिनीहरू गलेर हराइ जाने चिप्ले किरा झैं होइजाउन्। मित्र, त्यस देशमा स्लाइम वर्म भन्ने चिप्ले किरा छ, जुन वास्तवमा सूर्यको तापमा गल्दछ। अहिले दाउद बिन्ती गर्छन् कि त्यसरी नै उसका शत्रुहरू पनि खत्तम हुन्। अनि भजनकारको पाँचौं बिन्ती हो, कहिले घाम नदेख्ने स्त्रीको तुहेको गर्भ झैं होइजाउन्। अर्को शब्दमा तिनीहरूको दिमागको दुष्ट गर्भमा बनाएका योजना विफल होस्। यसपछि पद नौमा भनिएको छ, तिनीहरूका भाँडाले काँडाको आगोको राप थाहा पाउन अघि नै, चाहे हरियो होस् चाहे जलिरहेको होस्, उहाँले आधी बेरीले लैजानुहुनेछ। अनि यो भजनकारको छैटौं बिन्ती हो, भजनकार भन्छन् तिनीहरूले आफ्नो फोहोर खराब काम गर्नभन्दा पहिले तिनीहरूलाई हटाउनुहोस्। मित्र, यो महान प्रार्थना हो। यसपछि हामी भजन संग्रह 59 र 60 अध्याय पनि देख्छौ। यहाँ हामी मुख्य विषय देख्छौ, परमेश्वरका जनहरू शत्रुहरूद्वारा घेरिएका छन्। भजन संग्रह 59 अगाडिका दुई भजनहरूसँग अति नै निकट रूपमा आपसमा सम्बन्धित छन्। यो भजन पनि मिक्ताम भनिने दाउदका भजन हो। फेरि यो भजनमा हामी देख्छौ, दाउदलाई उसका शत्रुहरूद्वारा घेरिएका थिए र अगमबाडिक रूपमा यसले क्लेशकाल अवधिमा पीड़ित कष्टित बाँकी रहेका भक्त जनहरूको रेमनेन्टहरूको वर्णन गर्दछ, जसलाई शत्रुहरूले वरिपरि घेरेका हुन्छन्। मित्र, यस भजनको ऐतिहासिक रेकर्ड पहिलो समुएल 19 अध्यायमा पाउँछौ। सौलले आफ्ना मानिसहरूलाई दाउद कहाँ छन् भनेर चियो गर्न पठाए, ताकि उसलाई मान सकुन्। 59 अध्याय 1-3 पदमा भनिएको छ, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, हे मेरा परमेश्वर, मेरो विरूद्धमा खड़ा हुनेहरूबाट मलाई अग्लो ठाउँमा राख्नुहोस्, अधर्म गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्, र रगतको प्यासी मानिसहरूबाट मलाई बचाउनुहोस्, किनकि हेर्नुहोस्, तिनीहरू मेरो प्राणको निम्ति ढुकेर बसेका छन्। हे परमप्रभु, न मेरो अपराधको निम्ति न त मेरो पापको निम्ति पराक्रमीहरू मेरो विरूद्धमा जम्मा भएका छन्। त्यसपछि यो भजन परमेश्वरको छुटकारामा विश्वास र भरोसाको अभिव्यक्तसँग अन्त हुन्छ। पद 16 र 17 भनिएको छ, तर म चाहिँ तपाईँको शक्तिको स्तुति गाउनेछु, बिहानै तपाईँको करूणाको प्रशंसा चर्को स्वरले गाउनेछु, किनकि तपाई मेरो अग्लो धरारा र मेरो दुःखको दिनमा शरण स्थान हुनु भएको छ। हे मेरो शक्ति, म तपाईँको स्तुति गाउनेछु, किनकि परमेश्वर मेरो उच्च धरारा हुनुहुन्छ, मेरा करूणामय परमेश्वर। अमित्र, दाउदको मामलामा परमेश्वरले उसलाई छुटकारा दिनुभयो। मित्र, परमेश्वरले आफ्नाहरूलाई त्याग्नुहुने छैन। इसरायलका विश्वास गर्ने बाँकी रहेका भक्तजनहरूलाई ख्रीष्ट स्वयंको आगमनद्वारा छुटकारा दिइनेछ र उहाँले विश्वको राष्ट्रहरूलाई इन्साफ गर्नुहुनेछ। त्यसपछि 60 अध्यायतिर पनि लागौं, यो भजन मिक्ताम भनिने दाउदको अन्तिम भजन हो र यसले त्यो समयको वर्णन गर्दछ जब दाउद आफ्ना शत्रुहरू एदोमीहरूमाथि विजयी भएथे। एदोमीहरू नराम्रा गरी पराजित गरिएका थिए। अगमवाणीक रूपमा यो परमेश्वरको छुटकाराको तस्विर हो, जुन महाक्लेशको कष्टपछि उहाँले आफ्ना मानिसहरूलाई इसरायलका बाँकी रहेका ईश्वरीय भक्तजनहरूलाई दिनुहुनेछ। 60 अध्याय 1 पदमा भनिएको छ, हे परमेश्वर, तपाईले हामीलाई त्याग्नु भएको छ, तपाईले हामीलाई टुक्र्याउनु भएको छ, तपाईँ रिसाउनु भएको छ, हामीलाई पुनः स्थापित गर्नुहोस्। अहिले यहाँ उत्तर छ, पदमा परमेश्वरले आफ्नो पवित्रतामा भन्नुभएको छ, म प्रफुल्लित हुनेछु, सिक्किमलाई म बाँड्नेछु र सुक्कोतको बेसीको नापो गर्नेछु। अहिले यो कसरी पूरा हुनेछ? 9 पदमा भनिएको छ, सुरक्षित शहरमा मलाई कसले पुर्याइदिएला? एदोमसम्म मलाई कसले डोर्याउला? प्रश्न यो हो, कसले मलाई सुरक्षित शहरमा पुर्याइदिएला? अहिले प्रश्नको ध्यान दिनुहोस्। पद 10 भनिएको छ, हे परमेश्वर, के तपाईँले नै हामीलाई त्याग्नु भएको होइन र? औ हेर, हे परमेश्वर, तपाईँ हाम्रा सेनाहरूको साथमा जानुहुन्न। परमेश्वरले आफ्ना जनहरूलाई पुनस्थापन गर्नुहुनेछ। कुनै पनि युगमा उहाँले तिनीहरूलाई पुनस्थापन गर्नुहुनेछ, आफ्ना जनहरूलाई, यद्यपि तिनीहरू कष्टमा, कठिनाईमा, दुःखमा, निराशमा, आपत्तिमा त के पापमा नै किन नहुन्। मित्र, कि परमेश्वर असल भला परमेश्वर हुनुहुन्न र? निश्चय नै उही परमेश्वरले तपाईँ सबैलाई आशिष दिउन्।
1: आजको अध्ययनले हामी सबैजनालाई एकदमै उत्साहित बनाएको छ भनिकन म विश्वास गर्दछु। विशेष गरिकन जब म डराउँछु तब म तपाईँमाथि भरोसा गर्दछु भन्ने सन्देश दाउदको अर्को कुरा पनि एकदमै मन पर्यो दाई। अनि उनी समस्यामा हुँदा पनि परमेश्वरको प्रशंसा गर्थे, यो त कति महान कुरा छ नि, होइन र दाई?
2: हो भाई, आज धेरै मानिसहरू भविष्यको चिन्ता, आर्थिक समस्या, रोग वा पारिवारिक संघर्षका कारण डरमा बाँचिरहेका छन्। तर परमेश्वरले हामीलाई डरमा होइन विश्वासमा जिउन बोलाउनु भएको छ। र हामीले यो पनि थाहा पाएका छौं कि दाउद निडर मानिस मात्र थिएनन्, उनी पनि कहिलेकाहीँ डराउँथे। तर फरक यति हो कि उनले आफ्नो डरलाई विश्वासमा परिवर्तन गरे। उनले डरलाई आफ्नो मालिक बन्न दिएनन्, बरू परमेश्वरमा भरोसा गरे।
1: साँच्चै हो त दाई, कहिलेकाहीँ सहायता ढिलो भएको जस्तो लाग्न सक्छ, तर परमेश्वरले आफ्नो जनहरूलाई कहिले बिर्सन्नुहुन्न। उहाँले उचित समयमा उद्धार गर्नुहुन्छ। यसकारण हामी निरन्तर रूपमा परमेश्वरमा आफ्ना समस्याहरू भन्न र प्रार्थनामा लागिरहनको निम्ति चाहिँ कहिले पनि पछि हट्नु हुँदैन र चुक्नु हुँदैन।
2: एकदमै साँचो कुरा हो भाइ, त्यो नै विश्वासको सुन्दरता हो। परिस्थिति राम्रो हुँदा मात्र होइन, कठिन समयमा पनि परमेश्वरको भलाइमा भरोसा गर्नु साँचो विश्वास हो। त्यसैले आदरणीय श्रोताहरू, के हामी निरन्तर रूपमा परमेश्वरमा भर परिरहेका छौं? जब हामी परमेश्वरमाथि भरोसा गर्छौं तब डर विश्वासमा, कमजोरी शक्तिमा र निराशा आशामा परिवर्तन हुन सक्छ।
1: हजुर, साँच्चै नै। र आदरणीय श्रोताहरू, यदि तपाईँ आज कुनै डर वा चिन्ताले थिचिनु भएको छ भने आफ्नो हृदय परमेश्वरतर्फ फर्काउनुहोस्। उहाँले तपाईँको आँसु देख्नुहुन्छ र तपाईँको प्रार्थना सुन्नुहुन्छ। त्यसैले डरको बीचमा विश्वास रोजौं, किनकि परमेश्वर हाम्रो शरण स्थान, सहायता र विजयको स्रोत हुनुहुन्छ। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

0: मेरो बिहे हुँदैछ
1: यसपालि के भने
0: यसपालि टाढिन म बिहे गर्छु
1: के रे
0: म ठिक भन्दैछु म तिमीसँग जिन्दगी बिताउन सक्दिन किनकि तिमीसँग भयो भने म पनि तिमी जस्तै काम नलाग्ने

0: विक्रम
1: हेर्नुस्
0: विक्रम कता छ?
1: ऊ भर्खर डिप्रेसनबाट मुक्त भइरहेको छ। उसले तपाईँसँग कुरा गर्नु थियो कि तपाईँको छाया पनि हेर्न चाहँदैन। उसले माया गर्नुहुन्छ भने

0: उभिएको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: मानसिक समस्याबाट बस्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
3: असल साथीहरूसँग मात्रै संगत गरौं
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं
3: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
2: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त
6: हुन्छ
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
7: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
7: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आ, एम्बुलेन्स आ, ल ल ल उठौ त उठौ, ल लगिहालो लगिहालो यो।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ওঠা মাজা কিং, ও মাজে কিং।
1: মি
0: ঘরে নাই যাইছা কা?
2: মি তুজি গার জানে জি গার, মি ছন্না খেলো তু মাজা কিং কিং কিং কিং।
3: यो सहरको भेडमा एउटा छुट्टै नाम छ, बिक्की बोस, जसको नाम सुन्ने बित्तिकै गुण्डाहरू डरले थर थर काम्छ। नाम जता ततै बिक्कीको भए पनि उसको काम दुईटै मान्छेले गरिरहेको हुन्छ, जसको नाम हो वर्मा।
4: हजुर बोस,
3: सुन्दैछु सहरमा नयाँ कुकुर भुकिरहेको छ। वर्मा, त्यसको आवाज सधैँको लागि बन्द गरिदे।
4: ओके बोस।

सिउँदोको फेर्न मिल्दैन, सिन्दूर त फेर्न मिल्छ नि। त्यसैले अब आफ्नो जीवनको नयाँ अध्याय सुरु गर। उसले नै तिम्रो जीवनमा उज्यालो छर्नेछ।

0: Sanchez. It's 9 a.m.
1: अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, कालम्पोङ एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म हेमलिङ लामा। शुरूमा कालम्पोङ खबरका मुख्य शीर्षकहरू। सुनकोशी नदीमा बेपत्ता तीनैजनाको पहिचान खुल्यो। गोताखोरको सहयोग खोजी कार्य तीव्र। नेपाल भारत सीमा क्षेत्रमा उच्च सतर्कता। दुवैतर्फ सुरक्षा व्यवस्था कड़ा। गण्डकीमा गाजा खेती सम्बन्धी विधेयक प्रमाणीकरण। मधेसमा जलस्रोत संकट बढ़दै 60% हाती पम्पमा पानी सुकेको संसदीय समितिको ठहर। अन्तिम मौका भन्दै इरानसँग वार्ता भइरहेको ट्रम्पको दावी। इरानद्वारा सिधा स्वीकार। सुडानी सेनाद्वारा डारफर अदालतमा ड्रोन आक्रमण। 35 जनाको मृत्यु। र नेपाली क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता फेरि जोखिममा। कालम्पोङ खबरको शुरूमा स्थानीय खबर। भक्तपुर अस्पतालमा तोडफोड़ गरेको आरोपमा काभ्रेको नवबुद्ध नगरपालिका 5 का 34 वर्षीय जानकी तामाङलाई पक्राउ गरेको छ। यही साउन 13 गते भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा भएको घटना सम्बन्धमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पर आयोजित दुई दिने कृत्रिम बुद्धिमत्ता आर्टिफिशियल इन्टेलिजेन्स आईएआई सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिममा एआईको परिचय, यसको व्यावहारिक प्रयोग, सरकारी सेवामा एआईको उपयोग तथा डिजिटल प्रविधि मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सहित सुनकोशी नदीमा खसेर बेपत्ता भएका तीनैजनाको खोजी कार्य भइरहेको छ। सड़क किनारामा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कार सहित सिन्धुपाल्चोकको जुगल सातका पूर्व वडाध्यक्ष एवं ठेकेदार दिल कुमार लामा, स्काभेटर चालक सिन्धुलीको गोलान्जोर गाउँपालिका एक, डुडु भन्ज्याङका गणेश थापा र सिन्धुलीकै तीन पाटन गाउँपालिका नौ डाँडा खर्काका 17 वर्षीय सुजन बलम्पाकी मगर बेपत्ता भएका छन्। फिक्कल गाउँपालिका दुई स्थित नवलपुरमा हिजो बिहान करिब 10:30 बजे सड़क किनारामा रोकिराखेको कारलाई काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश 08001/0144 नम्बरको बसले ठक्कर दिएर यस्तो घटना भएको हो। इलाका प्रहरी कारले खुरकोट र सशस्त्र प्रहरी बलको विपद व्यवस्थापनको गोथाखोरो टोलीले नदीमा खसेर बेपत्ता भएका कार र कारमा रहेकाहरूको खोजी कार्य आज बिहानैबाट थालिएको र केही बेर अघिसम्म कुनै प्रगति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायब परीक्षक विजय श्रेष्ठले हेलम्बु एफएमलाई बताउनु भएको छ। कारलाई ठक्कर दिने बस र बसका चालक सिन्धुलीको फिक्कल गाउँपालिका छ बस्ने हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तराईका सुनसरी सिराहा लगायतका जिल्लामा भएका घटनाका कारण नेपाल भारत सीमा नाकामा उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था अत्यन्तै कड़ा पारिएको छ। सिमाना पारी र वारी दुवै क्षेत्रमा शान्ति र सद्भाव खलबली गतिविधि तथा क्रियाकलाप हुन नदिन बाँकेको नेपाल भारत सीमामा उच्च सतर्कता अपनाउनका साथै सुरक्षा व्यवस्था कड़ा पारिएको दुवै देशका सुरक्षा अधिकारीहरूले जनाएका छन्। सोही क्रममा सीमा नाकाको सुरक्षा व्यवस्था बलियो र सुदृढ़ बनाउन दुवै देशका सुरक्षा अधिकारीहरूले नाकामा संयुक्त सुरक्षा गश्ती शुरू गरेको भारत रूपैडीहा थानाका प्रमुख प्रहरी निरीक्षक हरेन्द्र कुमार मिश्रले बताउनु भएको छ। शान्ति सुरक्षा खलबलिने गतिविधि हुन नदिन एसएसबी प्रहरी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीद्वारा तालिम प्राप्त कुकुर सहितको संयुक्त गश्ती भइरहेको उहाँले बताउनु भएको छ। यसै गरी बाँकेका प्रमुख जिल्लाधिकारी दिल कुमार तामाङले पछिल्लो समयमा सीमा नाकाको सुरक्षा अवस्था अति नै कड़ा पारिएको र यसका लागि संयुक्त गश्ती भइरहेको बताउनु भएको छ। सीमा पारी भारततर्फ एसएसबीले पनि परिचय पत्रलाई अनिवार्य गरेर चेक जाँच कड़ा पारेको रूपैडीहा प्रहरी थानाले जनाएको छ। नाकामा कड़ाई गरिएपछि अनावश्यक रूपमा आउने जानेहरूको संख्यामा कमी आएको नागरिक सरकार मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। नेपालमा डेंगू संक्रमण जोको जोखिम पुनः तीव्र रूपमा बढ़न थालेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार गत पुसदेखि साउन 15 सम्ममा 2025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ भने 2 जनाको डेंगूका कारण मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगूको संक्रमण सबैभन्दा बढ़ी कोशी प्रदेशमा देखिएको छ। कुल संक्रमित मध्ये 28% अर्थात 568 जना डेंगूको संक्रमित कोशी प्रदेशमा मात्रै भेटिएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिकामा भुसिया कुकुरले टोकेर बिरामी परेका चौपाया धमाधम मर्न थालेका छन्। गाई गोरू राँगा र बाख्रा धमाधम मर्न थालेपछि स्थानीय किसान त्रासमा परेका छन्। 3 दिन यता फाल्गुनन्द गाउँपालिकासम्म भुसिया कुकुरले टोकेर बिरामी परेका 15 वटा राँगा गोरू भैँसी र बाख्रा मरेका छन्। त्यसअघि फाल्गुनन्द 2, इम्बुङमा 2 गोरू 2 भैंसी र 1 गाई मरेको गाउँपालिकाको पशु सेवा कार्यालय शाखाले जनाएको छ। 2 साता यता पाँचथरको फाल्गुनन्दसँगै हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा पनि कुकुरको आतंक बढ़ेको छ। फाल्गुनन्द गाउँपालिका 1, 2, 5, 6 र 7मा कुकुरले टोकेर 56 वटा पशु चौपायामा रेबिजको लक्षण देखिएको छ भने मरेका अधिकांशको परीक्षण गर्दा संक्रमण पुष्टि भइसकेको छ। सदरमुकाम फिदिम बजारमा शनिबार साँझ 1 घण्टामै एउटा भुसिया कुकुरले 1 बालिका 40 वटा अन्य कुकुर

एउटा भैँसीलाई टोकेको थियो। उक्त कुकुर समेत रेबिज संक्रमित भएको पुष्टि भएको छ। गण्डकी प्रदेशका प्रमुख दिल्ली राज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको ऐन सम्बन्धमा विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रदेश प्रमुख भट्टले गत साउन 8 गते सन्देशसहित पुनर्विचारका लागि फिर्ता गर्नुभएको विधेयक प्रदेश सभाले गत शुक्रबार हुबहु पारित गरेपछि हिजो सोमबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले नेपालको संविधानको धारा 201 उपधारा 4 बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो। यसअघि यो विधेयक 2083 असार 25 गते संसदबाट पारित भएको थियो। प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँग अब गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाउने भएको छ। मध्य प्रदेशमा खानेपानीको संकट झन भयावह बन्दै गएको छ। 60% भन्दा बढ़ी हाते पम्प सुकिसकेका राष्ट्रिय सभाको एक समितिले निष्कर्ष निकालेको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको हिजोको बैठकमा पेश भएको मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 अनुसार मध्यमा पानीको संकट गहिरिएको पाइएको हो। समितिका सभापति कृष्ण प्रसाद पौडेलका अनुसार भूमिगत जलस्तर 2-3 मिटरसम्म घटेका कारण मधेसका 8 जिल्लामा हाते पम्प इनार र ट्यूबवेलहरू सुकेका छन्। धनुषाको हंसपुर जस्ता ठाउँमा 90% हाते पम्प सुकेको प्रतिवेदनमा भनिएको छ। जलवायु परिवर्तन चुरे भावर क्षेत्रको विनाश र गिठी बालुवाको अनियन्त्रित उत्खननका कारण प्राकृतिक रूपमा पानी पुनर्भरण हुन नसक्दा यो संकट निम्तिएको प्रतिवेदनमा उल्लेख छ। देशका विभिन्न भागमा भोलिसम्म वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज र भोलि देशभर मनसून सक्रिय रहनेछ। विभागले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा स्थानीयले बाढ़ी नियन्त्रणका लागि बनाएको अस्थायी तटबन्ध भारतीय सुरक्षाकर्मीले भत्काएको घटनाप्रति नेपाल सरकारले विरोध जनाएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग उक्त विषय उठाएको र भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति जनाएको छ। तर भारतीय पक्षले तटबन्ध बनाएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको बताएका छन्। सुस्ता र कालापानी नेपाल भारत बीचको प्रमुख सीमा विवादको क्षेत्र हुन्। दुवै देशले यी क्षेत्रलाई विवादित मानेका छन्। दुई महिना अघि पनि नेपाल सरकारले निर्माण गर्न थालेको स्थायी बाढ़ी नियन्त्रण तटबन्धको काम भारतीय सुरक्षा बल एसएसबीले रोकेको थियो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ़दै जाँदा काकटभिट्टा नाकाबाट हुने अलैंची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षमा अलैंची निर्यातबाट 12,63,69,70,000 रूपियाँ बराबरको कारोबार रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 64.65% अलैंचीको निर्यात कारोबार बढ़ेको बताइएको छ। काकटभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत मंगल राईका अनुसार नेपाली अलैंचीको अन्तर्राष्ट्रिय बजारमा माग बढ़ेसँगै निर्यात कारोबार बढ़ेको हो। अमेरिका र इरान बीचको तनाव थप चुलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र यो तेहरानका लागि 5 महिनादेखि जारी युद्ध अन्त्य गर्ने अन्तिम मौका भएको दावी गरेका छन्। तर इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभएको प्रश्न पार्दै यो दावीलाई सिधै अस्वीकार गरेको छ। ट्रम्पको यो दावी विपरीत इरानले वाशिङटनसँग कुनै पनि वार्ता नभएको र त्यस्तो कुनै योजना पनि नरहेको दोहोर्याएको छ। इरानले मध्यपूर्वको व्यापार मार्ग र ऊर्जा पूर्वाधारलाई दबावको माध्यम बनाउँदै आएको छ भने अमेरिकाले होर्मुज जलमार्गमा पूर्ण नियन्त्रण रहेको दावी गर्दै आएको छ। होर्मुज विश्वको कच्चा तेल व्यापारको प्रमुख मार्ग हो, जहाँबाट विश्वको करिब 20% तेल र ग्यास पास हुन्छ। ट्रम्पले वार्ताको पहिलो चरणमा होर्मुज जलमार्ग खोल्ने र दोस्रो चरणमा इरानको आणविक कार्यक्रम बारे
छलफल गर्ने बताएका छन्। तर इरानले हाल आणविक मुद्दालाई प्राथमिकता नदिएको र युद्ध अन्त्यलाई मुद्दा मुख्य मुद्दा बनाएको जनाएको छ। तनावका बीच पछिल्लो समय कच्चा तेलको मूल्यमा भने केही गिरावट आएको छ, जसले बजारमा केही राहत दिएको देखिन्छ। विदेशकै खबरमा सुडानको डारफर क्षेत्रस्थित एक नागरिक अदालतमा सुडानी सेनाको ड्रोन आक्रमणबाट कम्तीमा 35 जनाको ज्यान गएको छ। डारफर राज्यको अल जाजिरिया

0: गण्डकीमा गाजा खेती सम्बन्धी विधेयक प्रमाणीकरण, मधेसमा जलस्रोत संकट बढ्दै 60% हातेपम्पमा पानी सुकेको संसदीय समितिको ठहर, अन्तिम मौका भन्दै इरानसँग वार्ता भइरहेको ट्रम्पको दावी, इरानद्वारा सिधै अस्वीकार, सुरानी सेनाद्वारा डार्फर अदालतमा ड्रोन आक्रमण, 35 जनाको मृत्यु, र नेपाली क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता फेरि जोखिममा। हेलम्बु खबर अहिलेलाई यति नै, अर्को खबर लिएर मध्याह बाह्र बजे उपस्थित हुनेछौ। एथेन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म यमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
2: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
2: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/29 बिहान 7 बजे कक्षा सञ्चालन 2083/1 सम्पर्क नम्बर 011-26-342 011-62-4042 98-41-43-49-72 98-512-00-642

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Elambu FM 89.6 MHz.
1: Yeah, money, bully, put the new okay.

0: Elambu Break Time.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
3: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Sangasu Gurinagar Palika 5 Sindhu Palso. Email hotelaruniku@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5 Sindhu Palso.
4: मित्र यदुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
5: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
6: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
5: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
4: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
7: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
8: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
7: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
9: 98-49-29-13-27
2: स्वस्थ जीवनको लागि सही निर्णय गरौं धुम्रपान त्यागौं जीवन बचाऊ
1: धुम्रपानका असरहरू फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
2: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 9841-4349-72 9512-00-642
3: होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्विसेस डिलक्स रूम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरणीको @gmail.com contact 011-620-326-9860-982293 new aroniko hotel and restaurant private limited chautara shankar subani nagar palika 5 sindhupalso
4: ओइले के पार ओइ मित्र ये दुमसले हल गोरु चाहिँ हल बाँधेर कता सम्मको यात्रा ए मित्र
5: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
6: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
5: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
4: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त

0: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
0: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
2: 98-49-13-27-27।
3: This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.
4: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य सिप सिकौ आत्मनिर्भर बनौ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: एलम्बु FM 89.6 MHz

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-4-42, 98-41-43-49-72, 98-512-00-642।
2: के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।

0: wait just a minute. We will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-442 98-41-43-49-72 98-512-00-642
3: हजुर बुहारी
4: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलरका पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 98493-40667 र 98188-77908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
6: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
7: के हुनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
6: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसादी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-26-051 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सिन्धुपाल्चोकको लिपिङमा पहिरोले सड़क भाँसियो, अरुणीको राजमार्ग अवरूद्ध। सुनकोशी नदीमा बेपत्ता कार र यात्राको दोस्रो दिन पनि बिहानदेखि नै खोजी कार्य जारी। कोशी प्रदेशका मुख्यमन्त्री हेकमतले नटेरेपछि एमाले अध्यक्ष ओलीले तीन नेतालाई गुण्डुमा बोलायो। गण्डकीमा गाजा खेती सम्बन्धी विधेयक प्रमाणीकरण। तीव्र गतिमा गुडी रहेको मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा दुईजनाको मृत्यु। अन्तिम मौका भन्दै इरानसँग वार्ता भइरहेको ट्रम्पको दावी इरानद्वारा सिधै अस्वीकार। र नेपाल क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता फेरि जोखिममा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। अरणीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जिल्लाको भोटेकोसी गाउँपालेको दुई लिपिङ पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीको अनुसार आज बिहान 9:30 बजे पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। पहिरोको कारण सड़क खण्डमा सवारी साधन नचलेपछि चीनसंघको प्रमुख व्यापारिक नाका ठप्प भएको छ। सड़क भाँसिएको र माथिबाट खन्न नमिल्ने भएकाले वाल लगाएर नउठाई सड़क संरचनामा समस्या हुने प्रहरीले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। तीव्र गतिमा गइरहेको बसले रोकिरहेको बेला ठक्कर दिँदा यात्रु सहित सुनकोशी नदीमा बेपत्ता भएको कारको आज बिहानदेखि नै खोजी कार्य गर्न थालिएको छ। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत फेकल गाउँपालिका दुई नवलपुरमा सोमबार दिउँसो काठमाण्डुबाट ओखलढुङ्गा ढुङ्गा जाँदै त गरेको बागमती प्रदेश 01/08001-0144 नम्बरको बसले विपरीत दिशाबाट खुरकोटतर्फ आउँदै गरेको प्रदेश 301/024-95-73 नम्बरको कारलाई ठक्कर दिँदा तीनजना यात्रु सहित सुनकोशी नदीमा बेपत्ता भएका थिए। सोमबार राति अबेरसम्म खोज तलाश गरे पनि केही पत्तो लागेको थिएन र कोशीमा पानीको बहाव उच्च भएको र रातिको समय भए पनि स्थगित गरिएको खोजी कार्यालय आज बिहानबाट निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सूचना अधिकारी डीएसपी विजय जानकारी दिनुभएको छ। बसले ठक्कर दिँदा अनियन्त्रित भई कार सुनकोशी नदीमा खस्दा चालक सिन्धुपाल्चोक घर भएका 39 वर्षका दिल कुमार लामा, यसका भेटर चालक सिन्धुली जिल्ला गोलन्झोर गाउँपालिका एक बस्ने ध्रुवा थापाको छोरा वर्ष अन्दाजे 28 का गणेश थापा र यसका भेटर हेल्पर तीन पाटन गाउँपालिका 9 डाँडखर्क बस्ने 17 का सुजन बलामीको बलामकी मगरको नदीमा

गरिराखेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्री हेकमत कार्की सहित तीनजनालाई काठमाडौँमा बोलाएको छ। प्रदेश इन्चार्ज समेत रहेका सचिव शेरधन मार्फत कार्कीलाई राजीनामा दिन लगाएर नयाँ मुख्यमन्त्री बनाउन गरेको प्रयास सफल हुने नदेखेपछि ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाडौँमा बोलाएका छन्। अध्यक्ष ओलीले सचिव राईलाई विराटनगरमा पठाएर कार्कीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री नियुक्तिको वातावरण बनाउन पनि निर्देशन दिएका थिए। सोही अनुसार राईले सोमबार हिजो दिउँसो विराटनगरमा बैठक बोलाएर नयाँ मुख्यमन्त्रीको चयनको बारेमा छलफल गरेको थियो। तर उक्त छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीले कसैले भन्दैमा राजीनामा नदिने अडान राखेपछि ओलीले कार्की सहित तीनजना नेतालाई आज काठमाडौँमा बोलाएको हो। ती नेताका अनुसार मंगलबार आज दिउँसो नै तीनैजनाले अध्यक्ष ओली निवास गुण्डुमा छलफल गर्नेछ। उक्त छलफल अनुसार कोशीमा को मुख्यमन्त्री बन्ने भन्नेमा टुंगो लाग्नेछ। अध्यक्ष ओली कार्कीलाई हटाएर ताप्रेजुङका प्रदेश सांसद तिल कुमार मेन्याङबोलाई कोशी प्रदेशका मुख्यमन्त्री बनाउन चाहिरहेको छ। सोही अनुसारको ओलीले राई मार्फत कार्कीलाई राजीनामा गराउन लगाएर मार्ग प्रशस्त गर्नका लागि आग्रह गरिएको थियो। तर कार्कीले राईको आग्रह स्वीकार गरेपछि विवाद बढ़ेको छ। गत सात अध्यक्ष ओली ईश्वर उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल र महासचिव शंकर पोखरेलका बीचमा कोशीमा कार्कीलाई निरन्तरता दिने सहमति भएको थियो। तर उक्त सहमति विपरीत ओलीले मेन्याङबोलाई मुख्यमन्त्री बनाउन खोजेपछि एमाले भित्र पुनः विवाद उत्पन्न भएको छ। गण्डकी प्रदेशका प्रमुख डिलीराज भट्टले औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रदेश प्रमुख भट्टले गत साउन 8 गते प्रदेश सहित पूर्व पुनर्फण विचारका लागि फिर्ता गराउनु भएको विधेयक प्रदेशसभाले गत शुक्रबार हुबहु पारित गरेपछि हिजो सोमबार प्रमाणीकरण भएको छ। प्रदेश प्रमुखको कार्यालयमा प्रवक्ता प्रवीण पौडेलले नेपालको संविधानको धारा 201 उपधारा 4 बमोजिम विधेयक प्रमाणीकरण भएको छ। यसअघि विधेयक 2083 असार 25 गते संसदबाट पारित भएको थियो। प्रदेशबाट विधेयक प्रमाणीकरण भएसँगै अब गण्डकी प्रदेशभित्र औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाउने भएका छन्। सप्तरीमा हिजो राति तीव्र गतिमा चलाएको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। हुलाकी सड़क खण्ड अन्तर्गत महादेव गाउँपालिका एक चिम्टीमा दुर्घटना भएको हो र पकरीबाट बथनाहातर्फ गइरहेको 0100064696 नम्बरको मोटरसाइकल ओभर स्पीडले कवर्डमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिनुभएको छ। र कवर्डमा ठोकिएर मोटरसाइकल सड़कभन्दा करिब 15 फीट तल खल्सामा खसेको थियो र मोटरसाइकल चालक सोही ठाउँका 35 वर्षीय सन्तोष राम र पछाडि सवारी स्थानीय 45 वर्षीय शंकर राम गम्भीर घाइते भएका थिए। दुवैजनालाई उपचारका लागि छिन्नमस्त अस्पताल राजविराज ल्याइसम्म चालक सन्तोषको मृत्यु भइसकेको डीएसपी घिमिरेले बताएका छन्। हेलम्बो खबरमा अब विदेशको खबर। अमेरिका र इरान बीचको तनाव फेरि सुलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र यो तेहरणका लागि 5 महिनादेखि जारी युद्ध अन्त्य गर्ने अन्तिम मौका भएको दावी गरेको छ। तर इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभएको प्रश्न पार्दै यो दावीलाई सीधै अस्वीकार गरेको छ। ट्रम्पको यो दवाब दावी विपरीत इरानले वाशिङटनसँग कुनै पनि वार्ता नभएको र त्यसमा कुनै प्रयोजन र योजना नरहेको पनि बताएको छ। इरानले मध्यपूर्वको व्यापार मार्ग र पूर्व ऊर्जा क्षेत्रलाई पनि दबावको माध्यम बनाउँदै आएको छ भने अमेरिकाले होर्मुज जलमार्ग पूर्ण रूपमा नियन्त्रणमा रहेको दावी गर्दै आएका छन्। एलम्बु खबरमा अब खेल खबरमा नेपाली क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता जोखिममा परेको छ। सन् 2018 एक दिवसीय मान्यता पाएको नै नेपालले निकै मुस्किलका साथ यसलाई जोगाउँदै आइरहेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत हालै सम्पन्न नेदरल्याण्डस र नामिबियाको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको चारै खेल गुमाएपछि नेपाल दबावमा परेको छ। नेपालले अब ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ भने यो श्रृंखलाले नेपालको एक दिवसीय मान्यताको निर्धारण गर्ने भएका छन्। हामी हेलम्बो खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बो खबरका मुख्य शीर्षकहरू पुनः एकपटक।
सिन्धुपाल्चोकको लिपिङमा

पहिरो खस्ता सड़क भाँसियो, अरुणीको राजमार्ग अवरूद्ध, सुनकोशी नदीमा कार बेपत्ता र यात्रुको दोस्रो दिन आज पनि बिहानदेखि नै खोज कार्य जारी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतले नटेरेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई गुण्डोमा बोलायो। गण्डकीमा गाजा खेती सम्बन्धी विधेयक प्रमाणीकरण। तीव्र गतिमा गुडेको मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा दुईजनाको मृत्यु, अन्तिम मौका भन्दै इरानसँग वार्ता भइरहेको ट्रम्पको दावी इरानद्वारा अस्वीकार। र नेपाल क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता फेरि जोखिममा। मध्याह बाह्र बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो तीन बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस्त, नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने
3: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
3: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
2: ए हो र बाबु
3: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
2: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: किन आँखा मिचेको मिचे गरेको
11: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
10: धेरै समय मोबाइल चलाएपछि क्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
10: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
11: ए त्यसो भए जोगिन के गर्ने त
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
11: बुझेँ।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: minute, just a minute, we will return back. Return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-620-342 011-6204-42 98-41-43-49-72 98-512-006-42

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: एलम्बु एफएम 89.6 मेगाहर्ज। हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ सदाबहार नेपाली संगीत।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: एलम्बु एफएम 89.6।

0: wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/1 बिहान 7 बजे। कक्षा सञ्चालन 2083/1। सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
3: एलम्बु FM 89.6 MHz।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। नेपालको लिपिङमा पहिरोले सड़कवासी वारणीको राजमार्ग अवरूद्ध। प्रधानमन्त्री बालन शाह र गृहमन्त्री सुदन गुरूङ बीच भेटवार्ता, मधेसको अवस्थाबारे ब्रिफिङ। सुनकोशी नदीमा कार खसेको घटना, पीड़ित पक्षले गरे मध्य पहाड़ी लोकमार्ग अवरूद्ध। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतले नटेरेपछि एमालेका अध्यक्ष ओलीले 3 नेतालाई गुण्डोमा बोलायो। रूसी युक्रेन आक्रमणमा कम्तीमा 27 जनाको मृत्यु र नेपाली क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता फेरि जोखिममा। सिन्धुपाल्चोकको लिपिङमा पहिरोले सड़क भाँसिएपछि अरनीको लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। भोटेकोशी गाउँपालिका 2 लिपिङमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। आज बिहान पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताउनुभयो। उहाँका अनुसार सड़क भाँसिएको र माथिबाट खन्न नमिल्ने भएकोले वाल लगाएर नउठाए सड़क सञ्चालन नहुने बताउनु भएको छ। पहिरोको कारण सड़क खण्डमा सवारी साधन नचलेपछि 3 संघको प्रमुख व्यापारी नाका ठप्प भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ बीच आज भेटवार्ता भएको छ। भेटमा गृहमन्त्री गुरूङले तराई मधेसको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्नुभएको छ। प्रधानमन्त्रीले तराई मधेसमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे गृहमन्त्रीबाट जानकारी लिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिंहदरबारमा उहाँहरू बीच भेटवार्ता भएको हो। गृहमन्त्री गुरूङ आफै मधेस झरेर काम गर्नुभएकोले त्यसबारे प्रधानमन्त्रीले जानकारी गराउनु भएको छ। आगामी दिनमा कस्तो सुरक्षा रणनीति अप्नाउनु पर्ने भन्ने बारे पनि सामान्य छलफल भएको बताइएको छ। 10 साउनको राति सुनसरीको कप्तान गंगागंजमा 2 समुदायबीच विवाद हुँदा झडप भएको थियो। सोही विषयलाई लिएर विभिन्न स्थानमा शुरू भएको विवाद र झडपका क्रममा हालसम्म 4 जनाको मृत्यु भइसकेको छ। सुनकोशी नदीमा कार सहित 3 जना बेपत्ता भएको घटनाका पीड़ित परिवारले मध्य पहाड़ी लोकमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेका छन्। फिकल गाउँपालिका वडा नम्बर 2 नवलपुरमा पीड़ित परिवारले आज बिहानैदेखि सड़क चक्काजाम गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनुभयो। यात्रुवाहक बसले सड़क किनारमा रोकिराखेको कारलाई ठक्कर दिएपछि सुनकोशी नदीमा खसेको घटनाको विषयलाई लिएर पीड़ित पक्षले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध गरेको हो। सड़क छेउमा रोकेर राखिएको कारलाई तीव्र गतिमा रहेको बसले पछाडिबाट ठक्कर दिँदा भएको दुर्घटनामा सिन्धुपाल्चोक जुगल 7 का पूर्व वडा अध्यक्ष एवं ठेकेदार दिलकुमार लामा, इस्काभेटर चालक गोलन्जोर, गाउँपालिका 1 डुण्डु भन्ज्याङका गणेश थापा र 3 पाटन, गाउँपालिका 9 डाँडाखर्क बस्ने वर्ष 17 को सुजन बलम्पिकी मगर सुनकोशी नदीमा बेपत्ता भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित 3 जनालाई काठमाण्डु बोलाउनु भएको छ। प्रदेश इन्चार्ज समेत रहेका सचिव शेरधन मार्फत कार्कीलाई राजीनामा दिन लगाएर नयाँ मुख्यमन्त्री बनाउन गरेको प्रयास सफल हुने नदेखिएपछि ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाण्डु बोलाएका हुन्। गण्डकी प्रदेशका प्रमुख दिल्ली राज भट्टले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाजा खेतीलाई नियमन र उपयोग गर्न सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रदेश प्रमुख भट्टले गत साउन 8 गते सन्देश सहित पुनर्विचारका लागि फिर्ता गर्नुभएको विधेयक प्रदेश सभाले गत शुक्रबार बहुमतले पारित गरेपछि हिजो प्रमाणीकरण भएको हो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले नेपालको संविधानको धारा 201 को उपधारा 4 बमोजिम विधेयकका प्रमाणीकरण भएको जानकारी दिनुभयो। यसअघि यो विधेयक 2083 असार 25 गते संसदबाट पारित भएको थियो। प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँगै अब गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाजा खेतीले कानूनी मान्यता पाउने भएको छ।

0: आउने भएको छ। अब विदेशको खबर। रूस र युक्रेन बीच जारी युद्धमा आक्रमण तीव्र बन्दै गएको छ। पछिल्लो 24 घण्टामा दुवै देशले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्दा दुवैतर्फ गरी कम्तीमा 27 जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। युद्ध 5 वर्षमा प्रवेश गरिसक्दा पनि हिंसा कम हुने कुनै संकेत देखिएको छैन। रूसी सरकारी समाचार संस्था तासका अनुसार आज बिहान मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्। अब खेलकुदको खबर। नेपाली क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता जोखिममा परेको छ। सन् 2018 एक दिवसीय मान्यता पाएदेखि नै नेपालले निकै मुश्किल साथ यसलाई जोगाउँदै आइरहेको छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत हालै सम्पन्न नेदरल्याण्डस र नामिबियाको त्रिकोणात्मक एक दिवसीय श्रृंखला 4 खेल गुमाएपछि नेपाल दबावमा परेको छ। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। सिन्धुपाल्चोकको लिपिङमा पहिरोले सड़कवासी अरनीको राजमार्ग अवरूद्ध। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ बीच भेटवार्ता। मधेसको अवस्थाबारे ब्रिफिङ। नदीमा कार खसेको घटना पीड़ित पक्षले गरे मध्य पहाड़ी लोकमार्ग अवरूद्ध। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतले नटेरेपछि एमालेका अध्यक्ष ओलीले 3 नेतालाई गुण्डुमा बोलायो। आक्रमणमा कम्तीमा 27 जनाको मृत्यु र नेपाली क्रिकेट टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता फेरि जोखिममा। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस्त, नमस्कार। सेवा बुक स्टोर 4-5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
0: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अबै किन हुनु नि मेरो भाइ टाइ मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
2: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
2: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
4: 9849913 27
5: भर्ना खुल्यो
6: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम

0: वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि, प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे, कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-442, 98-41-43-49-72, 98-512-00-642।
2: Lambu FM 89.

सुनाउँछ फेर घाग्रो ठिक छ घाग्रो केटीहरू 50

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642

0: पारो ए मित्र, ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा ए मित्र?
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
6: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

हेलो नमस्ते गुड आफ्टरनून अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबली लिएर सदा चाहिँ यति बेला तपाईँहरूको रेडियो सेट मोबाइल सेट अनलाइन वेबसाइटसम्म उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुत अन्जु प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र आइसिंह तामाङ हुनुहुन्छ आज पनि हामी आइसकेका छौं यो अपरान्नको समय चाहिँ मजाले घाम लागिरहेको छ है एकदमै गर्मी गर्मी महसुस भइरहेको छ पक्कै पनि तपाईँहरूले पनि त्यही महसुस गरिराख्नु भएको होला होइन एनिवे फेरि पानी पला जस्तै पनि भइरहेको छैन केही समयसम्म मजाले घाम लागिरहेको थियो अब यो चर्केर घाम लाग्ने अब होइन त्यसपछि अब पानी पर्ने ठेगानै हुँदैन यो बर्खाको बेलामा होइन सो पानी पला पला जस्तै भइरहेको अनि के गर्दै हुनुहुन्छ यति बेलाको प्रहरमा पक्कै पनि कामधन्दातिर हुनुहुन्छ होला अनि विविध कामधन्दाहरूमा हुनुहुन्छ होला अनि यो प्रहरमा खाजा खानुभयो कि बाँकी नै छ खानु भएको छैन भने पनि समयमै खानु होला खाइसक्नुभयो भने पनि ल ठिकै छ होइन त्यसै गरी कार्यक्रम प्रतिभाको डबले हरेक दिन यसै प्रहरमा आउने गर्दछ अपरान्न चार बजेदेखि पाँचसम्म तपाईँहरूको बीचमा हामी रहने गर्दछौ सिन्धुपाल्चोकको चौताराबाट यति बेला तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लामा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ www.helambaefm.com.np लगइन गरेर अनलाइन वेबसाइटको माध्यमद्वारा विश्वभर रहेर सुनेर साथ दिन सक्नुहुनेछ त्यसै गरी हाम्रो पत्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत पनि यहाँले चाहिँ सुनेर प्रत्यक्ष लाइभ हेरेर सुनेर हामीलाई साथ दिन सक्नुहुनेछ त्यसै गरी कार्यक्रम प्रतिभाको डबली होइन साताको छ दिन सुन्न सक्नुहुनेछ हामी शनिबार बाहेकका दिनहरूमा चाहिँ यहाँहरूको माझमा आउने गर्दछौं अपरान्न चार बजेदेखि पाँच समय घण्टा अवधिभर तपाईँहरूकै बीचमा रहेर हामी भलाकुसारी गर्नेछौ विशेषतः कार्यक्रम प्रतिभाको डबली प्रतिभा राख्ने डबली भएको कारणले हामीहरूले तपाईँहरूकै नै प्रतिभाहरू नै सुन्नेछौ तपाईँहरूले नै फोन गरेर चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ यहाँहरूको लागि आज पनि हामीले नम्बर खुला गरेका छौं 97 48 26 65 79 को माध्यम हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि यो प्रहरमा आउन सक्नुहुनेछ व्यवसायमा आउन सक्नुहुनेछ जहाँ जहाँदेखि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ त्यहाँ त्यहाँका सम्पूर्ण साथीहरूले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ है यी साथीहरू भन्दै कार्यक्रममा हामी एकदमै मिठो गीत राख्छौं गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला

हजुर, तपाईँहरूको माझमा हामीले राख्यौँ एकदमै मिठो गीत। गीतपछि फेरि पनि उपस्थित भइसकेका छौँ। सुन्दै हुनुहुन्छ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको जवली। अब भने कार्यक्रमको व्यवसायमा तपाईँ फोन डायल गरेर आउन सक्नुहुनेछ। प्रतिभा राख्नका लागि हामीले एकदमै यहाँका लागि नम्बर खुल्ला गरेका छौँ। नयाँ साथीहरू पनि आउनुहोला, पुराना साथीहरू पनि आउनुहोला, सबै साथीहरू चाहिँ आउनुहोला भनेर पनि भन्न चाहन्छु। यसो भन्दै गर्दा आजको लागि पहिलो साथी फोन लाइनमा जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ उहाँको फोन कल लिइहाल्छु। नमस्ते, नमस्कार हजुर। हजुर नमस्ते, लास्ट फ्याफुल्ला हजुरको बोल्दै हुनुहुन्छ कहाँदेखि? हजुर विजयजी बोल्दै हुनुहुन्छ है? के छ खबर विजयजी, तपाईँ सन्चै हुनुहुन्छ? खाजा खानुभयो? अनि के छ त त्यतातिरको मौसमको अवस्था? हजुर, अनि प्रतिभा के राख्नुहुन्छ? गन्ती गर्छौँ हामी गन्ती पछि है त। हस् प्रतिभा राख्नुभयो, हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद विजयजी। अहिलेको लागि भने हामी छोड्छौँ, तपाईँ पनि कार्यक्रम सुन्दै गर्नुहोला। ओके भयो, बाई। हजुर विजय सापकोटा हुनुहुन्थ्यो यति बेला, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ। सो धेरै धेरै धन्यवाद। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूभित्र भएका प्रतिभा राख्नका लागि। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छ। नमस्कार हजुर। दर्शन नमस्ते, नमस्कार हजुरको बोल्दै हुनुहुन्छ कहाँदेखि? हजुर के छ हालखबर?

0: हजुर सन्चै हुनुहुन्छ? हजुर एकदम हामीलाई पनि ठिकै छ, सन्चै आराम कुशलै छौ भन्नु पर्छ हजुर। अनि खाजा खानुभयो त? बिल्कुल, मेरो पनि भयो, भएन नै यहाँको माझमा सहभागिता जनाए भनौँ। अनि अरू सुनाउनुहोस्, नयाँ नौलो के छ? प्रतिभा आज के सुनाउनुहुन्छ हामीलाई? गन्ती गर्छौ, गन्ती पछि है त।
1: Three, two, one, go!

हजुर, जन्म दिने आमालाई भन्दा नि धेरै माया गर्थे कसै कसैलाई, होइन त? सो एकदमै मिठो यो लोकभाका सुरिलो आवाजमा गाएर सुनाउनु भयो, आनन्द आयो। मिठो प्रतिभा प्रेजेन्ट गर्नुभयो, हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त मुना। आउने दिनहरूमा पनि यस्तै यस्तै मिठा मिठा प्रतिभाहरू लिएर सम्झिँदै गर्नु होला साथी। आजको लागि भने हामी छोड्छौँ, मुख्य बाई। हजुर, यति बेला हुनुहुन्थ्यो साथी मुना हुनुहुन्थ्यो है। सो उहाँले पनि एकदमै मिठो प्रतिभा राखेर कार्यक्रमको व्यवसायबाट यति बेला उजेल परिसक्नु भएको छ, फेरि पनि धन्यवाद भन्छु। यसै गरी पालो तपाईँहरूकै हो 97 48 26 65 79। हामीले यहाँका लागि नम्बर खुला गरिसकेका छौं। सो माध्यम हुँदै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। यति बेला अर्को मित्र लाइनमा हुनुहुन्छ, नमस्कार।

Mm-hmm.

हजुर नमस्ते नमस्कार गुड आफ्टरनुन हजुर. होइन एउटा जोडी मिलाइदेऊ नत्र सिङ्गल मर्ने हो होइन त. हजुर एकदमै मिठो गीत गुनगुनाउँदै कार्यक्रममा सहभागिता जनाउनुभयो खुसी लाग्यो. मायाजी बोल्दै हुनुहुन्छ है. के छ हालखबर माया? हजुर मलाई पनि ठिकै छ सन्चै छु आरामै छु भन्नु पर्छ. अनि के गर्दै हुनुहुन्थ्यो कसरी आजको दिन बिताउँदै हुनुहुन्थ्यो? हजुर बसाइ बसी बसाइ नै गरेर आजको दिन बित्यो बित्दैछन् होइन त. फेरि पनि हजुर एकदम हाम्रो पनि खाजा नास्ता भयो भएर नै यहाँहरूको माझमा सहभागिता जनाएको भन्नुभयो है त. फेरि पनि के सुनाउनुहुन्छ प्रतिभा? गन्ती गर्छौ गन्ती पछि है त. शुरू गर्नुहोस्.

0: ไอ้ที่หนวนก็เสียดี
1: हजुर कार्यक्रममा होइन सो फोन गरेर एकदमै मिठो गीत गाएर सुनाउनु भयो होइन सुमधुर आवाजमा मजाले होइन खुलेर गीत गाउनुभयो आनन्द आयो हजुरको प्रतिभा सुनेर सुमधुर आवाजको लागि मिठो प्रतिभाको लागि माया हजुरलाई धेरै धेरै धन्यवाद है त आउने दिनहरूमा पनि यस्तै यस्तै प्रतिभाहरू लिएर आउँदै गर्नुहोला राम्रो छ राम्रो गर्दै जानुहोला हस् त हजुर हस् आजको लागि भने हामी छोड्छौँ मुके बाबाई हजुर यति बेला साथी हुनुहुन्थ्यो सो उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ धन्यवाद भन्छु माया घिसिङ हुनुहुन्थ्यो एकदमै मिठो प्रतिभा राख्नुभयो यसै गरी पालो तपाईँहरूकै हो तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि हामीले नम्बर खुल्ला गरेका छौं 97 48 26 79 यहाँहरूका लागि एकदमै कण्ठ भएको नम्बर खुल्ला गरेका छौं सो माध्यम हुँदै तपाईँ प्रतिभा राख्नका लागि यो प्रहरमा सहभागिता जनाउनु सक्नुहुनेछ हामीलाई कहाँ कहाँदेखि सुनेर हुन्छ तपाईँ सम्पूर्ण मित्रहरूले माया गरेर कार्यक्रम

0: लेख्नुभएको छ। सञ्चालिका अञ्जुजी नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर बेल्टा राई टोलचोकबाट फेसबुक लाइभमा भन्नुभएको छ है। सो सुनेर साथ दिनुभएकोमा हजुरलाई धन्यवाद भन्छु। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, मुना राई लिम्बू हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ। हेलो सिस्टर दर्शन, नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, म धनकुटाबाट सुन्दैछु, सबैमा मिठो सम्झना माया छ ल भन्नुभएको छ है। सो धन्यवाद मुनाजी, होइन हामीलाई माया गरेर सुनेर साथ दिनुभएकोमा। अब भने चाहिँ कार्यक्रममा हामी एकदमै मिठो गीत पस्किन्छौं, गीतपछि फेरि पनि आउनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।
1: हो

हजुर, हामीले राख्यौं जता जता पिरथीको होइन सो बाटो उताउतै होइन सो तरौला मायाको खोली सो यस्तै यस्तै भन्दै थियो गीतले. एकदमै मिठो गीत हामीले यहाँहरूको माझमा राख्यौं. गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु. यति बेला तपाईँहरूको माझमा छु कार्यक्रम प्रस्तुता अन्जु होइन सो त्यसै गरेर प्राविधिक कक्षमा हुनुहुन्छ मित्र आइसिङ हुनुहुन्छ अनि त्यसै गरेर साथमा चाहिँ तपाईँ मित्रहरू नै हुनुहुन्छ. त्यसै गरेर हामीलाई चाहिँ यति बेला सिन्धुपाल्चोक चौताराबाट चाहिँ तपाईँले हामीलाई सुनिराख्नु भएको छ. सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ अनलाइन वेबसाइट त्यसै गरी हाम्रो पात्र एप्सहरू होइन त्यसै गरेर एप्सहरू भन्दा नि एप्स होइन सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर यहाँले चाहिँ विश्वभर एकैसाथ हामीलाई कार्यक्रमलाई सुनिराख्नु भएको छ है. विशेषतः कार्यक्रम प्रतिभाको डबली होइन तपाईँ हाम्रै प्रतिभा राख्ने डबली भएको कारणले तपाईँले चाहिँ कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ. फोन इन कार्यक्रम भएको कारणले फोन गरेर चाहिँ गीत गाउन सक्नु नै छ. एङ्करिङहरू ड्रामाहरू चुटकिलाहरू मिमिक्रीहरू गजल मुक्तकहरू तपाईँले राख्न सक्नुहुनेछ. जति पनि आवाजद्वारा राख्न मिल्ने चाहिँ सम्पूर्ण प्रतिभाहरू चाहिँ व्यवसायमा तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ, प्रस्फुटन गर्न सक्नुहुनेछ, प्रेजेन्ट गर्न सक्नुहुनेछ होइन. त्यही भएर चाहिँ जुनसुकै उमेर वर्गका साथीहरू पनि व्यवसायमा चाहिँ जोडिन सक्नुहुनेछ. ला मैले चाहिँ अब कार्यक्रममा फोन गरेर प्रतिभा राख्न मिल्ला कि नमिल्ला होइन, यो प्रतिभा राख्दा कस्तो हुन्छ होला भनेर अब कतिपय साथीहरू चाहिँ अलिकति भनौँ न होइन अलिकति अब दोधारमा परिराख्नु भएको हुन्छ. दोधारमा नपर्नु होला. कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रै डबली, तपाईँ हामीले नै प्रतिभा राख्ने हाम्रो एउटा साधा थलो भएको कारणले जुनसुकै उमेर वर्गका साथीहरूले पनि व्यवसायमा फोन गरेर होइन आवाजद्वारा राख्न मिल्ने जुनसुकै विधाका प्रतिभाहरू पनि प्रस्फुटन गर्न सक्नुहुनेछ, राख्न पाउनुहुनेछ. त्यसको लागि नम्बर खुला छ 97 48 26 65 89 80 97 48 26 65 89 80 को माध्यम हुँदै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि जोडिन सक्नुहुनेछ साथीहरू भन्छु. त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ भने कमेन्ट बक्समा पनि यहाँहरूले चाहिँ आफ्ना प्रतिभाहरू लेखेर छोड्न सक्नुहुनेछ. तपाईँका प्रतिभाहरूलाई हामीले एकदमै स्थान पनि दिनेछौँ, लिनेछौँ पनि. एकदमै आफ्ना प्रतिभाहरू लेख्न चाहिँ नछोड्नु होला, लेखेर होइन एकदम कमेन्ट गर्नुहोला. तपाईँका कमेन्टहरूलाई हामीले स्थान दिनेछौँ साथीहरू भनेर भन्न चाहन्छु. त्यसै गरी अपराह्नको समय काम धन्दातिरै हुनुहुन्छ होला होइन, उकाली ओह्राली भन्जाङ्गनी चौतारीहरूमा विविध कामहरू चलिरहेको होला होइन. अब मकै भाँच्ने कामहरू पनि लगभग शुरू हुन लाग्यो होइन, तपाईँ हाम्रो गाउँघरतिर धान गोड्नेदेखि लिएर यावत कामहरू शुरू भइरहेको छ है. आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै काम धन्दा गर्नुहोला साथी भन्छु. त्यसै गरेर नम्बर पनि खुला छ, फोन डायल गर्दै पनि आउनुहोला. यति बेला फेरि पनि मैले कमेन्टतिरै लागे लेख्नु भएको छ रश्मि तामाङ हुनुहुन्छ सो उहाँले लेख्नु भएको छ बुझ्नेले आँखा हेरेर बुझ्छन् नबुझ्नेले आँसु नै झारे पनि बुझ्दैनन् भन्नुभएको छ. पक्कै पनि हो है. सो लाइनको लागि धन्यवाद. लेख्नु भएको छ उहाँले हेलो हजुर गुड आफ्टरनुन के छ खबर खाजा खानु भयो भन्नुभएको छ. मेरो खाजा एकदमै भयो हजुरको भयो कि नै. प्रोग्राम सुन्दैछु है केटिएमबाट रश्मि तामाङ मिल्छ भने पर्खाई भन्ने बोलको गीत बजाइदिनु न ओके बाई बाई भन्नुभएको छ. सो धन्यवाद कमेन्टको लागि यहाँलाई. त्यसै गरी अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ टेकु छेत्री हुनुहुन्छ सो उहाँले लेख्नु भएको छ हजुर नानी नमस्कार भन्नुभएको छ. नमस्कार हजुर, हजुरलाई आरामको कामना भन्नुभएको छ. तपाईँलाई पनि आरामको कामना. सुन्दैछु म तनहुँबाट. मौसमी अवस्था पानी परिरहेको छ, शीतल छ भन्नुभएको छ है. तनहुँतिर चाहिँ एकदमै पानी परिरहेको छ भन्नुभएको छ है. सैतातिर चाहिँ भन्नुपर्दा दिउँसभरि घाम लागिरहेको थियो, अहिले चाहिँ पानी पल पलास्ती भइरहेको छ है. टेकुजी अब बुझ्ने मिठो भएको हजुरलाई यो होल युनिटलाई र सम्पूर्ण साथीलाई भन्नुभएको छ. एकदमै मिठो कमेन्टको लागि हजुरलाई सो धेरै धेरै धन्यवाद टेकुजी. त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले कल्पना साम्पाङ हुनुहुन्छ सो उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन नमस्ते नाना भन्नुभएको छ. नमस्ते हजुर, अब बस्ने गीत मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट वेल सुन मिस यु एण्ड लभ यु मामु अञ्जना यात्री लेख्नु भएको छ प्यारी साम्पाङ. त्यसै गरी बाबा विनोद साम्पाङ, त्यसै गरी मनिषा आवान्तवा, त्यसै गरी रञ्जित राई, सोना कन्दङवा, अरू मलाई चिन्ने नचिन्ने
त्यसै गरी सम्झिने, बिर्सिने, माया गर्ने, घृणा गर्ने सबैलाई सम्झना माया छ। अल फ्रेन्डलाई मिस यु, बाई बाई नाना भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद यहाँलाई पनि कमेन्टको लागि कल्पनाजी। त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले, लेख्नु भएको छ कुमारी योङहाङ लावती हुनुहुन्छ। सो उहाँले लेख्नु भएको छ सम्झना सबैमा फ्रम पाँच थर भन्नुभएको छ। यहाँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद भन्छु। फेरि पनि यहाँहरूको माझमा हामी गीत राख्छौ, गीतपछि उपस्थित हुनेछौ। तपाईँ पनि कार्यक्रम सुन्दै गर्नुहोला।

कार्यक्रम प्रतिभाको डबली हजुर कार्यक्रममा हामीले राख्यौँ एकदमै मिठो गीत कार्यक्रममा होइन सो गीतपछि फेरि पनि उपस्थित भइसकेका छौ सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रम प्रतिभाको डबली यहाँले सुनिराख्नु भएको छ कार्यक्रमको व्यवसायमा हामीले तपाईँहरूले नै राख्नुभएका विविध प्रतिभाहरू नै सुनिरहेका छौँ लिइरहेका छौँ होइन त्यसै बीचमा यति बेला मलाई सो एकदमै मिठो गजलहरू पनि प्राप्त भइरहेका छन् भन्दा पनि मैले के गजलहरू साभार गरेकी पनि छु होइन सो लिहाल्छु लेख्नु भएको छ सो लेख्नु भएको छ भन्दै थिएँ होइन लेख्नु भएको छ विशाल राईजी हुनुहुन्छ सो उहाँले लेख्नुभएको गजल यहाँको माझमा पस्किन्छु सुनेर साथ दिनुहोला है त जिन्दगी यो पिरथीमा अलिकति खसेको छ जिन्दगी यो पिरथीमा अलिकति खसेको छ लगाई नि सयौं धामी दुखी घाउ बसेको छ लगाए नि सयौं धामी दुखी घाउ बसेको छ आफ्नै छाया आफैदेखि टाढिएर पराई हुँदा आफ्नै छाया आफैदेखि टाढिएर पराई हुँदा दुख्दैछ छाती घोचिँदै काडा मुटुमा पसेको छ जिन्दगी यो पिरतीमा अलिकति खसेको छ सधैँसँगै हिँड्ने गोरेटोहरू बिछोड घाट हुँदा सधैँसँगै हिँड्ने गोरेटोहरू बिछोट घाट हुँदा रुदै रुदै आशाहरू आज गोरेटोमा फसेको छ जिन्दगी यो पिरथीमा अलिकति खसेको छ गाँसिएको नाताहरू अनायासै छुटिएर गएपछि गाँसिएको नाताहरू अनायासै छुटिएर गएपछि दुख्दै दुख्दै जिन्दगी घाउहरूमा रसेको छ जिन्दगी यो पिरथीमा अलिकति खसेको छ जिन्दगी यो पिरथीमा अलिकति खसेको छ लगाए नि सयौं धामी दुखी घाउ बसेको छ लगाए नि सयौं धामी दुखी घाउ बसेको छ हजुर हामीले यहाँहरूको माझमा राख्यौं विशाल राईजीले लेख्नुभएको सो एकदमै मिठो यो गजल जिन्दगी यो पिरथीमा अलिकति खसेको छ लगाए नि सयौं धामी दुखी घाउ बसेको छ वाउ एकदमै मिठो शब्द उहाँको ठेगाना रहेको थियो पाँच थर सो धेरै धेरै धन्यवाद उहाँलाई यति मिठो यो सो रचनाको लागि त्यसै गरेर मैले फेरि पनि अर्को रचना यहाँहरूको माझमा सो राखिहालेँ होइन सो लेख्नु भएको छ हुनुहुन्छ मिलन अधिकारी हुनुहुन्छ सो उहाँले लेख्नु भएको गजल मैले प्रस्तुत गरे सजाएका ती सपनाहरू सबै खरानी बनेछन् सजाएका ती सपनाहरू सबै खरानी बनेछन् यो धरतीमा मेरा कति अधुरा कहानी बनेछन् यो धरतीमा मेरा कति अधुरा कहानी बनेछन् न त कसैले रोकेर रोकिन्छ न कसैले छेकेर न त कसैले रोकेर रोकिन्छ न त कसैले छेकेर कालको त्यो एउटा साहस सारा जवानी बन्नेछन् सजाएर ती सपनाहरू सबै खरानी बन्नेछन् जसलाई पाउन दिनरात म मरी मेटेर कुदिरहे जसलाई पाउन दिनरात म मरी मेटेर कुदिरहे आज ती सबै यादहरू केवल एक निशानी बनेछन् सजाएका ती सपनाहरू सबै खरानी बनेछन् रुनेछन् मेरा शब्दहरू चिताको वरिपरि बसी रुनेछन् मेरा शब्दहरू चिताको वरिपरि बसी केही समयपछि ती आँसु पनि नदीको पानी बन्नेछ सजाएका ती सपनाहरू सबै खरानी बन्नेछन् यो धरतीमा मेरा कति अधुरा कहानी बन्नेछन् सो हामीले राख्यौं मिलन अधिकारीजीले लेख्नुभएको एकदमै मिठो यो गजल उहाँलाई पनि गजलको लागि सो धेरै धेरै धन्यवाद भन्छु त्यसै गरी अब केही कमेन्टहरू पनि प्राप्त भएका छन् कमेन्टहरू पनि लिन्छु होइन लेख्नु भएको छ है साथीले सो लिन्छु भन्दै थिए अलिकति मिसकल साथीहरूले मिसकल गर्नुहुन्छ है अनि त्यसपछि मिसकल गर्नुभएपछि अलिकता कता पुग्छ होइन त्यसले गर्दाखेरि गाह्रो हुन्छ सो यति बेला मैले लिए लेख्नु भएको छ साथी हुनुहुन्छ कल्पना साम्पाङ हुनुहुन्छ सो उहाँको कमेन्ट लिइहाले
लेख्नु भएको छ, एसएमएस पढिदिनु भएकोमा थ्याङ्क यू नाना भन्नुभएको रहेछ है। धन्यवाद हजुर, तपाईँहरूले माया गरेर हामीलाई कमेन्ट गर्नुहुन्छ, आफ्नो प्रतिक्रियाहरू जनाउनुहुन्छ, सहभागिता जनाउनुहुन्छ, अनि हामीले तपाईँहरूको कमेन्ट नपर्ने त कुरै हुँदैन। एनिवे धन्यवाद भन्छु यहाँलाई। त्यसै गरी अर्को लास्ट अन्तिम कमेन्ट लिए लेख्नु भएको छ, सुक्रिम विश्वकर्मा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, नारीले महिनावारी हुँदा सहनु परेको पीड़ा हरेक महिना पीड़ाको बाटो हिँड्छिन् नारी, आँसु लुकाए मुस्कानमै बाँचिरहन्छिन् नारी, पेटभित्र असहज वेदनाको आदि चलिरहँदा ओठमा हाँसो सजाई सबैलाई हँसाउँछिन् नारी, शरीर थाक्छ मन पनि कहिलेकाहीँ रोइरहन्छ तर आफ्नो कर्तव्य कहिल्यै नबिर्सिन्छिन् नारी, रगत बोक्नु लाज होइन सृष्टिको सम्मान हो यही सत्यलाई संसारले कहिले बुझ्ला नारी, उनको मन पीड़ामाथि आँसु उडाउनु भन्दा एकछिन सहानुभूतिले साथ दियौ नारी, आफ्नो दुखाई मन भित्रै गुम्साएर हिँड्ने परिवारको खुशीमै आफ्नो खुशी भेट्छिन् नारी, संसारले कमजोर भनेर नाम दिए पनि सहनशीलताको सर्वोच्च परिचय दिन्छिन् नारी, उनको पीड़ा देखिँदैन त्यसैले सानो नठान मन आँसुमा पनि हजारौं कथा लुकाउँछिन् नारी, सम्मान गर माया गर उनको वेदना बुझ्ने प्रयास गर किनकि यही पीड़ाबाट नयाँ जीवन जन्मिन्छ नारी। नारी विशेष एकदमै यो मिठो एउटा लेख जस्तो भनौँ है। सो धेरै धेरै धन्यवाद, पक्कै पनि एकदमै नारीलाई समर्पित गरेर लेख्नु भएको यो भावना यो लेखको लागि सुक्रिमजी हजुरलाई धेरै धेरै धन्यवाद भन्दै अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं। यो अन्तिम कमेन्टसँगै तपाईँहरूको फोन कल लिदिन पनि अनि तपाईँहरूको कमेन्टहरू पनि पढ्दिन, अब चाहिँ तपाईँको रचनाहरू पनि लिदिन, आजको व्यवसायमा फोन गरेर आफ्ना सुमधुर प्रतिभाहरू प्रस्फुटन गर्नुहुने तपाई सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद भन्छु। सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर पनि हामीलाई सुनेर साथ दिनुभयो, मिठा मिठा कमेन्टहरू गरेर साथ दिनुभयो, यहाँलाई पनि धन्यवाद। त्यसै गरी कालीओडाले भन्जाङ अनि चौतारी गाउँ बस्ती गर्दै लेख बेसी गर्दै हामीलाई माया गरेर सुनेर साथ दिनुभयो तपाईँ तमाम श्रोता मित्रहरूलाई पनि धन्यवाद भन्छु। अनि प्राविधिक कक्षमा रहेर तपाईँले जुन माध्यमद्वारा मेरो आवाजलाई सुन्नुभयो त्यो माध्यमसम्म पुर्याउनका लागि मलाई साथ दिनुहुने मित्र आइसिंह तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको व्यवसायबाट म पनि वचन पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनसुको रातले भगाउँछ
1: टाइम चेक इट्स 5 पीएम
2: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 का लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
0: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000सम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईं अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Wait just a minute. We will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हेलम्बु एफएम 89.6 MHz।
13: आहा, यो गाउँ यो ठाउँ यो लेक बेसी, यी पहाड, नदी अनि हरियाली सुन्दर फाँटहरू, यो जन्मभूमि अनि यही जन्मिएर यही खेल्दै हुर्किएका स्वच्छ पवित्र मन भएका लोक पारखी मनहरू, तपाईँ हाम्रो दुःख बिसाउने मौलिक नेपाली लोकगीत लोक संगीतको एउटा उर्वर थलो जहाँ तपाईँ हाम्रो जन्म भयो। जब हिमालको पवित्र स्वच्छ हिउँबाट हिउँ पग्लिएर छाँगा छहरा हुँदै छाल हान्दै अविरल बगिरहेको खोली नदीसँग ठोक्किन पुग्दछ, तब बन्दछ दोभान। त्यस्तै तपाईँ र हाम्रो जमका भेटमा जन्मियो दुई खोली दोभान।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आयुसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट। नुवाकोटमा गाउँपालिकाका सूचना प्रविधि अधिकृत 1 लाख घुस सहित पक्राउ। ग्यासको अभावको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयमा छलफल जारी। धार्मिक सद्भावका लागि गृहमन्त्री गुरूङ सक्रिय। मुस्लिम अगुवासँग छलफल हुँदै बागमती प्रदेशमा नेकपा एमाले संसदीय दलको नेता फेरेर किरण थापालाई मुख्यमन्त्री बनाउने तयारी। सुनसरी घटनामा रविन्द्रका आफन्तद्वारा सबुझ नस्वीकार। एयर इण्डियाको विमान अचानक 300 मिटर तल झर्यो। क्याबिन क्रू सहित 14 जना घाइते। र नेपालको पहिलो खेलकुद सम्बन्धी प्रदर्शनी आजबाट शुरू। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नुवाकोटको मेगङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुस सहित पक्राउ परिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट टंगालबाट खटिएको प्रहरी टोलीले तामाङलाई सेवाग्राहीसँग 1 लाख रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। भुक्तानी रकम कमिशन मागिएको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका 16 बालजुबाट नियन्त्रणमा लिएको बताएको छ। तामाङलाई म्याथ थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जले नियम विपरीत निर्माण कार्य भइरहेको भन्दै काम रोक्न निर्देशन दिएका झुगल गाउँपालिका स्थित हाइड्रो पावर आयोजना मध्ये एक क्षेत्रमा पुनः ब्लास्टिङ गरिएको स्थानीयहरूले बताएको छ। स्थानीयहरूको अनुसार झुगल गाउँपालिका 2 तेम्बाथानको पारिपट्टि अमिलो पानी हुँदै पावर हाउस जाने सड़क क्षेत्रमा करिब 1 सात अगाडि ठूलो आवाज सहित ब्लास्टिङ गरिएको थियो। आयोजनाले क्रसर सञ्चालनको तयारी समेत थालेको स्थानीयहरू आरोप समेत लगाएको छ। यद्यपि स्थानीयहरूको गुनासो निकुञ्ज प्रशासनसम्म पुगेपछि हाल निर्माण कार्यको गतिविधि भने पुनः रोकिएको बताएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको अनुसार निकुञ्ज क्षेत्रभित्र कुनै पनि प्रकारको ब्लास्टिङ नेपाली सेनाको रोबरमा मात्र गर्न पाइने कानूनी व्यवस्था छ। पछिल्लो पटक भएको भनिएको ब्लास्टिङका बारेमा नेपाली सेना पनि जानकार रहेको निकुञ्जले जनाएको छ। यसअघि निकुञ्जले नियम विपरीत निर्माण कार्य भइरहेको निष्कर्षसहित झुगल गाउँपालिकामा निर्माणाधीन हाइड्रो पावर आयोजनाहरूलाई तत्काल निर्माण कार्य रोक्न निर्देशन समेत दिएको जनाएको छ। सिन्धुपाल्चोक जिल्लाको लिपिङ पहिरोले सड़क भाँसिएपछि अरणिक लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। भोटेकोशी गाउँपालिका 2 लिपिङमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। आज बिहान पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको इलाका प्रहरी कार्यालय कोधारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभएको छ। उहाँको अनुसार सड़क भाँसिएको र माथिबाट खन्न नमिल्ने भएकाले वाल लगाएर कठिनाई र उठाउन सड़क सञ्चालन नहुने समेत बताएको छ। पहिरोको कारण सड़क खण्डमा सवारी साधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका समेत बन्द भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वृहत छलफल चलेको छ। सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बन्ध मन्त्रालय विभाग उद्योगी र ग्यास वितरण व्यवसायहरूको भूमिका बारेमा समीक्षा गरिएको हो। छलफलका क्रममा व्यवसायहरूले बजारमा हल्ला चले जस्तो ग्यासको अभाव नभएको पनि बताएका छन्। पश्चिम एसियाको द्वन्दपछि ग्यास आपूर्ति सहज रूपमा सरकारले 7.1 किलोमिटरको आधा सिलिण्डर दिने गरेकोमा पुनः 14.2 किलोग्रामको भारी सिलिण्डर वितरण शुरू गर्दा बजारमा एकाएक माग बढ़ेको व्यवसायहरूले धारणा राखिएको थियो। व्यवसायहरूले पहिलो भन्दा बढ़ी ग्यास आयात भइरहेको तर उपभोक्ताहरूले आवश्यक भन्दा बढ़ी भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको समेत बताएको छ। बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी नियन्त्रित नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिनेका बारेमा निर्णय भएको पनि जनाएको छ। आगामी दशैं र चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आगामी 3 महिनासम्म प्रत्येक महिनामा 50,000 मेट्रिक टन भन्दा बढ़ी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने पनि बैठकमा निर्णय भएको छ। बैठकमा
मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरकारवालासँग आगामी दिनमा छुट्टै ढंगले छलफल जारी राख्ने समेत बताउनु भएको छ। पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको धार्मिक तथा सामाजिक तनावलाई शान्त पार्न सरकारले धार्मिक समुदायको गुवासँग छलफल तीव्र बनाएको छ। गृहमन्त्री सुदन गुरूङले आज गृह मन्त्रालयमा मुस्लिम समुदायको गुवाहरूसँग भेटवार्ता गरी मुलुकमा शान्ति सद्भाव कायम राख्ने गरी विषयमा छलफल गरिएको थियो। यसअघि उहाँहरूले हिन्दूवादी संघ संस्थाका प्रतिनिधिहरूसँग पनि छलफल गर्नुभएको थियो। पछिल्लो समय सुनसरी सहित मधेसका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई समाधान गर्दै सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल केन्द्रित रहेको पनि मन्त्रालयले जनाएको छ। गृह सहायक प्रवक्ता रमा आचार्यको अनुसार छलफलमा सुनसरी लगायतका मधेसका विभिन्न क्षेत्रमा पनि उत्पन्न परिस्थितिका साथै धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उपायका बारेमा छलफल भएको थियो। छलफलमा गृहमन्त्री सुदन गुरूङसँगै गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र मन्त्रालयका विभिन्न शाखाका प्रमुखहरूको समेत सहभागी रहेको थियो। सरकारले पछिल्लो घटनापछि सबै पक्षसँग संवाद मार्फत नै विश्वासको वातावरण बनाउने प्रयास गरिरहेको पनि जनाएको छ। बागमती प्रदेशमा नेकपा एमाले संसदीय दलको नेता फेरेर किरण थापालाई मुख्यमन्त्री बनाउने तयारी थालेको छ। तोकिएको समय सीमाभित्र सरकार गठनको आधार तयार पार्न नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले थपलियाको विकल्प खोज्दै बहुमत ल्याउ

बहुमतका लागि 53 सीट चाहिने भए पनि एमाले 25 र नेकपा 26 को मात्रै अंक गणित नपुग्ने भएपछि राप्रपा नेमकिपा र हानेपासँग पनि निर्णायक छलफल भइरहेको छ। एमालेका प्रमुख सचेतक एकलाल श्रेष्ठले राप्रपा हानेपा र नेकपासँग पनि बहुमतका लागि छलफल भइरहेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गत उद्योग र वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति रहरबर अन्सरीले एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न देशैभरका रहेका करिब 1,75,00,000 ग्यास सिलिण्डरको म्यापिङ गर्न निर्देशन दिएको छ। 70 दिन अगाडि सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको बताउँदै समितिको गतिसँग तालमेल गर्न नसके जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई उनले चेतावनी समेत दिएको छ। आफूहरूलाई जनताको व्यापक दबाव रहेको उल्लेख गर्दै काममा ढिलासुस्ती नहुने समेत बताएको छ। अन्सरीले प्रत्येक ग्यास सिलिण्डरमा बारकोड र क्यूआर कोड राखेर डिजिटल प्रणाली मार्फत ट्र्याकिङ गर्नुपर्ने समेत बताएको छ। 30 दिनभित्र कोड नभएका सिलिण्डर साटफेट नहुने व्यवस्था गरे पनि सबै ग्यास डिपोमा आउने र त्यसका लागि म्यापिङ अनिवार्य रहेको पनि स्पष्ट पारेका छन्। नेपाली कांग्रेसका भीष्मराज आङदेवीले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग 7 दिनभित्र एकीकृत कार्य योजना माग गरिएको छ। आज प्रतिनिधि सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुँदै सुकुम्बासी व्यवस्थापनको नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गरेको छ। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङदेम्बेले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी माग समेत गरेको छ। आङदेम्बेले मनहर बस्ती खाली गर्ने क्रममा 19 वर्षीय रविन्द्र तामाङ, बल्खुमा डोजर चल्दा 61 वर्षीय इन्द्रबहादुर राई र किर्तिपुरको होल्डिङ सेन्टरमा उपचारको अभावका कारण 36 वर्षीय भेषराज दर्जीको मृत्यु भएको उल्लेख गर्दै यी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताएको छ। र आङदेम्बेले सरकारी तथ्याङ्क अनुसार नै छोटो अवधिमा 11,000 भन्दा बढ़ी नागरिक विस्थापित भएको र होल्डिङ सेन्टरमा न्यूनतम मानवीय सुविधा समेत नभएको भन्दै आपत्ति जनाएको छ। सुनसरीको दिवानगंज घटनामा प्रहरीले गोली लागेर गम्भीर घाइते भएका 22 वर्षीय रविन्द्र मेहताको उपचारको क्रममा आज मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरिएको छ। उनीहरूले गृहमन्त्री सुदन गुरूङ अस्पतालमा नआएसम्म शव नबुझ्ने अडान लिएको छ र तसर्थ गृहमन्त्री सुदन गुरूङ सोही अस्पतालमा पुगिसक्नु भएको छ। साथै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। आफन्तको अडानपछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था समेत कड़ा पारिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले भने रविन्द्रको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको परिवारलाई पनि यसअघि मृत्यु भएका 2 जनाको परिवार सरह राहत र सहायता उपलब्ध गराइने जनाएको छ। सुनसरीको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद रियालले आज दिउँसो सार्वजनिक अपील जारी गर्दै 10 साउनमा देवानगंज 3 कप्तानगंजमा भएको घटनामा गम्भीर घाइते भएका उपचारको क्रममा निधन भएको मेहताको परिवारलाई पनि सरकारबाट पूर्ववत सम्झौता अनुसार नै राहत उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ। अपीलमा यसअघि सोही घटनामा निधन भएका मृतकका परिवारसँग माननीय गृहमन्त्रीज्यूबाट भएको सम्झौता अनुसार नै स्वर्गीय रविन्द्र मेहताको परिवारलाई पनि राहत स्वरूप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। लम्बो खबरमा अब विदेशको खबर। थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै गरेको एयर इण्डियाको AI-2389 नम्बरको उडानमा आज अचानक तीव्र टर्बुलेन्स हावाको अस्थिरता भएपछि विमान करिब 300 फिट तल झरेको छ। यस घटनामा 10 जना यात्रु र 4 जना क्याबिन क्रू सदस्य गरी 14 जना घाइते भएको छ। क्याबिन क्रूका 1 सदस्य गम्भीर घाइते भएका छ भने अन्यलाई सामान्य चोट लागेको बताएको छ। विमान भने सुरक्षित रूपमा दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ। सबै यात्रु र चालक दलका सदस्य सुरक्षित विमानबाट बाहिरिएका छन्। एयर इण्डियाले जारी गरेको आधिकारिक विज्ञप्तिमा फुटकेटबाट दिल्लीको लागि उडेको AI-2389 नम्बरको टर्बुलेन्स जस्तो घटना भएको पुष्टि गरेको छ। कम्पनीका अनुसार यस क्रममा विमानको उचाइ केही समयका लागि अति अप्रत्याशित घटेको थियो। उचाइमा आएको यस अचानक परिवर्तनका कारण केही यात्रु र चालक दलका सदस्य घाइते

भएको पनि बताएको छ। हेर्न अब खबरमा, अब खेल खबर। नेपालको खेलकुद इतिहास संरक्षण अभिलेखीकरण र प्रवर्धन गर्ने उद्देश्यका साथ देशैकै पहिलो खेलकुद सम्बन्धी प्रदर्शनी आजबाट शुरू भएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको तीन दिने प्रदर्शनी संग्रहालयको 33 वार्षिक उत्सवको अवसरमा बियोन्ड मेडल्स प्रिजर्भिङ नेपाल स्पोर्टर्स हिस्ट्री शीर्षकमा आयोजना गरिएको हो। प्रदर्शनी खेलको उद्घाटन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलाड़ीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको इतिहासलाई पुस्तालाई भावी पुस्तासम्म पुर्याउन महत्वपूर्ण हुने बताएको छ र खेल र खेलाड़ीसँग सम्बन्धित तस्विर, ट्रफी, पदक, जर्सी लगायतका ऐतिहासिक सामग्रीको अभिलेखीकरणले नयाँ पुस्ताका लागि खेलाड़ीहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। नुवाकोटको गाउँपालिकाका सूचना प्रविधि अधिकृत 1,00,000 घुस सहित पक्राउ। ग्यास अभावको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयमा छलफल। धार्मिक सद्भावका लागि गृहमन्त्री सुदन गुरूङ सक्रिय। मुस्लिम अगुवासँग छलफल। बागमती प्रदेशमा नेकपा एमाले संसदीय दलको नेता फेरेर किरण थापालाई मुख्यमन्त्री बनाउने तयारी। संसारी घटनामा रविन्द्रका आफन्तद्वारा सबुझ्न अस्वीकार। एयर इण्डियाको विमान अचानक 300 फिट तल झर्यो। क्याबिन क्रू सहित 14 जना घाइते। र नेपालको पहिलो खेलकुद सम्बन्धी प्रदर्शनी आजबाट शुरू। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: चौतारा सागर सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Shanga Sugari Nagarpalika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shanga Sugari Nagarpalika 5, Sindhupalso.
3: Elambu FM 89.6 MHz.

0: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता शान्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट प्रवचन सुन्न आउनुहुने सम्पूर्ण श्रोताहरूलाई म बाइबल धर्मशास्त्र को फिलिपी को पुस्तक दुई अध्यायको 12 देखि तल 18 यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यसरी लेखिएको छ, ज्योति झैं चम्कनु, यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा मात्रै गरे जस्तो होइन, तर अब झन बढी मेरो अनुपस्थितिमा डर र कम्प साथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाओ, कि तिमीहरू चाहिँ निर्दोष र शुद्ध भएर टेढा र बरालिएका पुस्तकको बीचमा परमेश्वरको निष्कोर सन्तान हौ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरू झैं चम्कन्छौ। जीवनको वचन धरिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दकुरिन र मैले व्यर्थमा परिश्रम गरिन भनी ख्रिस्टको दिनमा म गर्व गर्न सकौं। यदि तिमीहरूको विश्वासको बलिदानमाथि अर्घ बलिको रूपमा अर्पित हुनु परे तापनि म आनन्दित छु र तिमीहरू सबैसँग म रमाउँछु, त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनु पर्छ। आदरणीय श्रोता, यो खण्डमा हामी विशेष गरेर मुक्तिको काम पूरा गर्नलाई परिश्रम चाहिन्छ भन्ने विषयमा यहाँहरूको बीचमा म केही कुराहरू भन्न चाहन्छु। र बाइबल धर्मशास्त्र अनुसार मुक्तिको काम पूरा गर्नलाई परिश्रम चाहिन्छ भनिएको छ। र यो खण्डमा हामीले मुक्तिको काम पूरा गर्नलाई परिश्रम चाहिन्छ भनिएको छ। किन परिश्रम चाहिन्छ? विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार र मुक्ति प्राप्त गर्न सक्छ। यो भनेको धर्मीकरण हो। एउटा व्यक्ति परमेश्वर र मानिसको बीचमा सम्बन्ध ठिक राख्नका निम्ति एउटा व्यक्तिले येशूलाई प्रभु भनेर मुखले स्वीकार गर्नु पर्दछ र परमेश्वरले अनुग्रह गरेर दुवैको मिलनबाट सहमतिबाट एउटा व्यक्तिले उद्धार र मुक्ति प्राप्त गर्न सक्छन् र त्यो धर्मीकरणसँग सम्बन्धित छ, परमेश्वर मुक्तिसँग सम्बन्धित छ। मुक्ति पाउनका निम्ति मानिसले विश्वास गर्नुपर्छ, परमेश्वरले अनुग्रह गर्नुहुन्छ, मुक्ति एउटा व्यक्तिले पाउँछ र त्यो मुक्तिलाई पूर्णतातर्फ अगाडि बढाउनलाई, त्यो मुक्तिलाई पक्रिराख्नका निम्ति, त्यो मुक्तिलाई जोगाइराख्नका निम्ति प्रत्येक व्यक्तिले शुद्धिकरणको सिद्धान्तलाई पालन गर्नुपर्छ। दिनदिनै एउटा आफ्नो आफूले गरेको गल्तीहरू स्वीकार गर्नुपर्छ, आफूले जानी नजानी गरेको भूलहरूलाई स्वीकार गरिराख्नुपर्छ। यसको लागि मेहनत चाहिन्छ, यसको लागि परिश्रम चाहिन्छ। शुद्धिकरण चाहिँ जीवनभरिकै प्रक्रिया हो। येशूलाई विश्वास गर्ने प्रत्येकले मुक्ति पाएको हुन्छ र त्यो मुक्तिलाई जोगाइराख्नका निम्ति, मुक्तिलाई पक्रिराख्नका निम्ति एउटा व्यक्तिले शुद्धिकरणमा ध्यान दिनुपर्छ, पवित्रीकरणमा ध्यान दिनुपर्छ। हरेकले आफू बाँचुन्जेलसम्म खराब चालबाट उनीहरू जोगिनुपर्छ र परमेश्वरको वचनको विरूद्धमा जानबाट जोगिनु पर्दछ। त्यसै कारण यही कुरालाई यहाँ पौलले फिलिपीका मण्डलीहरूलाई यसरी सम्बोधन गरिरहेको देखिन्छ। फिलिपीको विश्वासीहरूले पौलको कुराहरू मानेको र अहिले पनि मान्ने अथवा मान्न आवश्यक छ भनेका छन्। उनीहरूले येशु ख्रिस्टलाई विश्वास गर्ने कुरामा पौलको भनाईमा उनीहरू सहमति भएका थिए। यीशुलाई विश्वास गरेर सुसमाचार अनुसार जिएको व्यक्ति र सुसमाचारलाई सुरक्षा दिने व्यक्तिहरू र समर्थन गर्ने व्यक्तिहरू फिलिपीका मण्डलीका विश्वासीहरू थिए। र पौलले के पनि भनिरहेका छन् भन्दाखेरि उनीहरूले यो कुरा गरेर मुक्ति र उद्धार पाएको अवस्था छन्, तर त्यो मुक्तिलाई गुम्न नदिनका निम्ति, त्यो मुक्तिलाई खोज्न नदिनका निम्ति, हराउन नदिनका निम्ति परमेश्वरले भनौँ प्रेमका साथ दिनुभएको अथवा गर्नुभएको अनुग्रहलाई व्यर्थमा नफाल्नका निम्ति, व्यर्थ नतुल्याउनका निम्ति प्रत्येक व्यक्तिले यसको निम्ति परिश्रम गर्नुपर्छ। यसमा उनीहरू निदाउनु हुँदैन, अल्छे गर्नु हुँदैन। परमेश्वरको वचनको विरूद्धमा थुप्रै कार्यहरू गर्नका निम्ति पाप स्वभावले अझै पनि आक्रमण गरिरहेको हुन्छ। त्यस्तो बेलामा हरेक व्यक्तिले आफूलाई परमेश्वरको वचन अनुसार जिउनु पर्दछ। जिउँदाखेरि शक्ति चाहिन्छ, बल चाहिन्छ, परिश्रम चाहिन्छ र मुक्तिलाई पक्रिराख्नुपर्ने हुन्छ। त्यसैको लागि निरन्तरता दिनका निम्ति पावलले यहाँ बताएका छन्। आफ्नो मुक्तिको काममा अझ जोडका तोड साथ लागिरहनलाई पनि जोड दिएका छन्। परमेश्वरले विश्वासीहरूको लागि काम गरिराख्नु भएको छ र हरेक क्रिस्चियनलाई परमेश्वरले आफूले पाएको मुक्तिमा बलियो भएर जिउनका निम्ति, एउटा साक्षी भएर जिउनका निम्ति परमेश्वरले दिन रात ती व्यक्तिहरूको लागि काम गरिराख्नु भएको छ। यो कुरा परमेश्वरको तर्फबाट अन्याय भएको छैन, परमेश्वरको तर्फबाट गल्ती भएको छैन। मानिसहरूलाई गर्नुपर्ने अनुग्रह र कृपा परमेश्वरले गर्नुभएको छ। अब मानव जातिले यसलाई सम्हाल्नुपर्छ, परमेश्वरले दिनुभएको यो वरदानहरूलाई सम्हालिराख्नुपर्छ। त्यसको लागि मानिसको जिम्मेवारी रहेको कुरा पनि यहाँ हामी देख्छौ। त्यसैले परमेश्वरले पनि काम गरिराख्नु भएको छ, अझै पनि हरेकको जीवनमा उहाँले नै विश्वासीहरूलाई उहाँको उद्देश्य पूरा गर्ने मन र सामर्थ्य दिनुहुन्छ। अनि आज मुक्तिमा जिउनका निम्ति परमेश्वर आफैले तागत अथवा बल दिइराख्नु भएको छ, यसमा कुनै पनि एउटा घटिकमी गर्नुभएको छैन। परमेश्वरमा विश्वास गर्ने प्रत्येकलाई परमेश्वरले सहायता गरिराख्नु भएको छ। त्यसकारण यो परमेश्वरसँग मिलेर काम गर्नु अति आवश्यक छ। कुनै काम गर्दा झर्को मान्न नहुने कुरा पनि उल्लेख गरिएको छ। प्रत्येक विश्वासीहरू, परमेश्वरलाई विश्वास गर्ने प्रत्येक परमेश्वरका जनहरूले एउटा काम गरिराख्नु पर्दछ र परमेश्वरले जसरी विश्वासीहरूको लागि काम गरिरहनु भएको छ, उहाँले नै विश्वासीहरूलाई उहाँको उद्देश्य पूरा गर्न मन र सामर्थ्य दिनुहुन्छ। कुनै काम गर्दा झर्को मान्न नहुने कुरा पनि यहाँ उल्लेख गरेका छन्। पापी र खराब मानिसको बीचमा परमेश्वरको निष्कलङ्ग बालक झैं निर्दोष शुद्ध हुनुपर्ने कुरामा जोड दिएका छन्। परमेश्वरको निष्कलङ्ग बालक झैं निर्दोष र शुद्ध हुनुपर्छ। ताराले आकाश उज्यालो बनाए झैं मानिसको बीचमा चम्कनुपर्छ। जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख्नलाई पनि जोड दिएका छन्। त्यसो गर्यो भने पावलको लागि गौरवको घड़ी आउनेछ भनेका छन्। पावलको खुशियालीमा सम्पूर्ण विश्वासीहरू पनि सहभागी हुनलाई आह्वान गरेका छन्। पावल पनि तिनीहरूले तिनीहरूको खुशीमा सहभागी बन्नका लागि चाहना गरेका छन्। यसरी लेखकले यो खण्डमा टेढा र बरालिएका पुस्ताको अघि मुक्तिको काम पूरा गर्नलाई परिश्रम चाहिन्छ भनेका छन्। यसले टेढा र बरालिएका पुस्ताको लागि दरिलो भई तारा झैं अथवा ज्योति झैं चम्किँदै चम्किलो भएर बस्न सकिन्छ भनेका छन्। आफूले पाएको मुक्तिमा शुद्धिकरणको मार्गबाट परिश्रम गर्न सकिन्छ। मुक्तिलाई जोगाइराख्नुपर्छ, मुक्तिलाई पक्रिराख्नुपर्छ, परमेश्वरले दिनुभएको सित्तैको वरदानलाई जोगाइराख्नुपर्छ, पवित्रतामा राखिराख्नुपर्छ। परमेश्वरले पनि आफ्नो काम जसरी गरिराख्नु भएको छ, हरेक समय परमेश्वरले मानव जातिलाई काम मानवको लागि काम गरिराख्नु भएको छ। यो काम गर्ने कुरामा हरेकको लागि यो काम गरेको अवस्थामा परमेश्वरले पनि सहायता गर्नुभएको छ। खुसियालीमा खुशी मनाउन सकिन्छ, जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख्न सकिन्छ। त्यसकारण हरेकले यो टेढा र बरालिएको पुस्ताको अघि मुक्तिको काम पूरा गर्नलाई परिश्रम गर्नुपर्छ, तारा झैं चम्किराख्नुपर्छ, जीवनको सुसमाचारलाई शुद्धिकरणको मार्गमा बलियोसँग पक्रिराख्नुपर्छ। के हजुरहरू तयार हुनुहुन्छ? आउनुहोस्, यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गरौं र आफ्नो विश्वासमा दरिलो भई ज्योति झैं चम्किलो भएर जिउँ। आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो परमेश्वर टुटप ताबा कादेदा तयार लवन मुसुला जयमसी तथा नमस्कार लासो फ्याफुला स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अंक 65 रंग निदा स्वागत मुला नियोग तामाङ रंग गदी मध्ये तिगै से हाल साले नदा रंगला विश्वास नियता मुक्तिला कथा कदे जुसुब मुला रंग कदे नच्छा लानन अध्यारो परिस्थिति कदेला सामना लसुबा मुबा जहाँ बेनन ताम निराशाजनक मृमुला प्रत्येक अवस्थाले परमेश्वर से आवश्यक आश्चर्य कर्म गदे लसुजे जुन से लामा रंग रंगला परिस्थिति फेरि दासुजी रंग कदी मध्ये हालै दत्ते निराशाला दुईला सामना लसुमुला रंग कदे दत्ते दोना एन परमेश्वरला यासे रंगला लुइरी फन्न गई थेन्दे रंग कदे जुन निराशाजनक अवस्थिति मुस्युला थेग्या मुक्त तागै बिसी ब्रान्जीव मुला भजन संग्रह 34:18 चूर्ण तिङ तबगदे बेनला ङम परमप्रभु मुसुला देन निराशा तबगदेदा रोसे बचाव लसुमुला रङ्गदी मध्ये जो दत्ते संघर्ष लसुबमुला परमेश्वरजे रङ्गदेदा बेनन प्रार्थना देन ञनबन मुसुला परमेश्वरजे रङ्गदेदा खासुला अरे परमेश्वरजे रङ्गला ङम मुसुला थेन्दे परमेश्वरला योजना रङ्गदेदा रङ्गला निराशाजनक अवस्था ग्याम छुटकारा पिन्छुबा हिन्बा रोमी 5:3-5 चुदे जे आहिन दुखरी नोन यङ ताङबा मुला तिग्द विषम याङ से दुख नाजी विषम अझन याङ विश्वासरी पाको मी दोला दुख नखाम्बा शक्ति से याङ दा पाको मी सोला याङ पाको मी तमाहेन से याङ दा आस खमुला याङ से लामा चु आस से याङ दा दुख नोनबा आल तिग्द विषम यङदा परमेश्वर से रंगला आत्मा पिन्ब मुला ओछे थेनोन आत्मा से यङला सेम्री परमेश्वरला माया थनबरी पिन्बा मुला परमेश्वरला बारेरी याकर्गी साचिन अचम्मला देन अद्भुत ताम चुहिन्बकी परमेश्वर यङला समस्या देग्याम मुक्ता लवे जेखेन हमला आरे तसै भविष्यरी यङदा लानन प्रभावकारी सेवाला लागि तयार लरिबा लबरी यंगसे भोक्तिबा थे संघर्ष कदे दिन प्रयोग लबरी हम्बा मुस्युला एफिसी दुई अध्याय दस तिग्द विषम यंगसे जब गे लगाइ बिसे परमेश्वर से यंग दु ख्रीस यम छार मी शोभा हिंदा खेसे नुआंगा अंसार ब्रगई बिसिन परमेश्वर से यंग दिन शोभा मुभा तयारी हाइमा दमन रमाइलो आतामुला यद्यपि रंगसे भोक्दिबा पीडा ग्याम परमेश्वर दा लिच्छ रंग दा छुटकारा पिन्स्युला हेन्दे तिराम थे छुटकारा लिच्छ रंग भविष्य थेनोन प्रकारला कठिनाई दा पार लब्री रंगला क्षमतरे लानन बाङमा तुला चुला अतिरिक्त रंगसे भोक्दिबा रङमन कठिनाई कति अनुभव लजिबा सन्दोदा रो लबरी रंग लानन सुसजित तस्युला सायद रंगसे स्वास्थ्य समस्या कति देन संघर्ष लस्युबा मुला देन परमेश्वरसे चमत्कार पुराण रूपरी रंगदा फान्ना लस्युजी दारेम रंग देन स्योदा फान्ना लावा विश्वास मुला सायद रंगसे आर्थिक संघर्ष क्यम गुजरब तबा मुबा जब रंगसे परमेश्वरसे रंगदा चुग्याम छुटकारा पिन्स्युबा अनुभव लस्युला रंग टाङ्गला आवश्यकता सन्दर्भरी परमेश्वर दा माइबका देदा समृद्ध शोभरी प्रोत्साहित लबरी हमला याकुब एक अधेला दुईदेखि चार नाला जो जो आले आँगा गदे एनी गदे थोरी थरी थरीला आपत विपत खामा चु तम दोबा तम हिन्न बिसी मनगो तिग्दा विषम चुरङबा दुख नामा हेन्से एनी गदेला विश्वास क्यम अझ एनी गदे से ग्रेन ग्रेन दुख न खामला विपत ताम एनी गदे दा थानोन मुला थेत बासेलमा एनिगदे थोरी खबा जम्मन दुख पुराण नागो चुरङ लसी विषम एनिगदे जत्तोन दुख तसै नोन नखाम्बा पाको मितोला जब याङ लुइरी कठिनाई कदेला सामना लामुला चुसे परमेश्वर फिरेला याङला विश्वासला परीक्षा किन्मुला निराशला चु दुइरी याङ रो फेरि भरोसा लाबरे लोपन निभा याङ परमेश्वर से याङदा खेरङमा मेरी गप्पा अनुमति पिनला जो सन्दोदा लानन देन तरिकासी रो लबरी हमला तामुला कठिनाई कदि ग्याम याङसी अनुभव लबरी हमला आनन्द ओत्ते बेला याङसी भोक्दिबा पीडाला कारणसी आइन्बा तसै चु भविष्यरी परमेश्वरसी याङला लागि थान्बा छुटकाराला प्रतिक्रियारी याङला भरोसा खान्सी हाला आमेन रङ्गिला जीवनरी परमेश्वरसी लानन लानन आशिष पिन्छु भई आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी निन्छुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङ्गिला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98685353 39। धन्यवाद। हस् त त्यो समय रिङ्गा बिदा ताजी रङ्गी छङमदानु जयमसी नमस्कार। टाइम चेक इज 7 PM।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाड़ा वृद्धि, बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग, सिंहदरबारमा समस्या समाधानको प्रयास।
1: इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन।
0: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश। संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश। सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग।
2: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय,
0: लुम्बिनी सरकार विस्तारमा ढिलाइ, विश्वासको मतपछि मात्रै मन्त्री परिषद पूर्ण हुने। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ, थप जनशक्ति पठाउन सांसदको माग।
3: जाजरकोटका भूकम्प पीड़ित कहिलेसम्म त्यो टौराभित्र बसिराख्ने हुन्? म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन, थप जनशक्ति पठाइयोस्।
0: र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू, नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन्। संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ। अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्डसहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ। कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाए र पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ। ग्यास अभावका कारण घर परिवार, होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन्। सल्यान, लमजुङ, मनाङ, गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायहरूले बताएका छन्। डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ। छलफलमा नेपाल आयल निगम सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए। नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको, उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गर्दा माग बढ़ेको दावी गरेको छ। बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो।
1: यो ग्यासको चाहिँ बजारमा चाहिँ के देखियो भन्दाखेरि अलिकति इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन र नर्मल कन्ज्युम्सन जे हो त्योभन्दा हल्का बढी नै 5% बरू बढी नै आएको छ। तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्ट यो 7.1 अलिकति जाँदाखेरि 7.1 मान्छेहरूले के हो भन्दाखेरि डेली युजको लागि पनि त्यति रुचि नदेखाएर खाली सिलिन्डर पनि अलिकति होल्ड भइराखेको अवस्था र ती अब 14.2 आइराखेर सधैँ पाइन्छ भने घरमा खाली छन् भने ती पनि भरिदिउन भन्ने टेन्डेन्सी पनि भयो कि जस्तो कता कता हामीलाई लाग्छ त्यो बजार अनुगमनमा जाने किसिमको कुराहरूले।
5: त्यसैकै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका थिए। समिति सभापति रहबर अन्सारीले घरयासी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यास छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। मन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढ़ी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान हुने दावी गर्नुभयो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँले बढ़ाएपछि आन्तरिक हवाई टिकटको भाड़ा पनि बढ़ेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रूपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाड़ा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौं धनगढ़ी रूटमा टिकट मूल्य 880 रूपियाँ बढ़ेर 11,000 रूपियाँ पुगेको छ। विराटनगर धनगढ़ी रूटमा सबैभन्दा बढ़ी 1,290 रूपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रूपियाँ र जनकपुर धनगढ़ीमा 1,100 रूपियाँले भाड़ा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रूपियाँ, काठमाडौँ भैरहवा 410 रूपियाँ, काठमाडौँ नेपालगंज 655 रूपियाँ, काठमाडौँ विराटनगर 480 रूपियाँ तथा काठमाडौँ जनकपुर 260 रूपियाँले हवाई भाड़ा बढ़ेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष आज उक्त आदेश दिएको हो। अदालतले प्रारम्भिक सुनवाईपछि अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको भए पनि अधिकारी अन्य भ्रष्टाचार मुद्दामा प्रवक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुने सम्भावना भने कम छ। विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य प्रतिवादीहरूको मुद्दाको सुनवाई भने जारी रहेको छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य एफएम रेडियोका संचालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन धरपटक नगर्न थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तिनका संचालक व्यवस्थापक तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचार रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। मेहताको मृत्युपछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरूङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरूङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरूद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। 3 जनाको मृत्यु हुने गरी भइएको 2 समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ गरेको 13 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरू प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
2: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय, त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानुनी रूपमा एउटा कागज खडा गर्नु भएको छ, तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नु भएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ, कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ, यो गम्भीर प्रश्न छ।
5: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारले संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
6: आन्दोलनरत पक्ष बीच भएको 13 बुझे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नु हुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नु हुँदैन।
5: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।
7: शिशुका लागि आमाको दूध अमृत समान, तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या।
8: एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनी बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
7: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन? रिपोर्ट सँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
10: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाउ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
11: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
9: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
10: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन्। सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीड़ित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेश सभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेश सभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुंग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ़दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
14: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
15: सुरुम सुरुम त म दुधी नै आवाए अनि बोतलकै दुध खुवाऊ अनि एक हप्ता बसे मने धीरे धीरे आए लागल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाए के कहते तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो।
14: बास्करी कई सिर्जना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
8: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्नो दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
14: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुत्केरी विदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
16: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने। सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले छ महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौँ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ, समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनको लागि फुर्सद पनि हुँदैन। उसँग खेल्न पर्ने, उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा चाहिँ उसलाई हामीले समय दिन सकेनौँ कि जस्तो लाग्छ कतिखेर।
14: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसकडी नगर अस्पतालकी सिनियर रणमी अस्मिता पौडेल।
17: आमाको दूधलाई अमृत समान नै मानिन्छ होइन, बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो होइन, त्यो मध्येमा 6 महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ, हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ, 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन, त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
14: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने,
18: जग खार्नी भन्छ क्या हाम्रो पहाड़तिर, जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
13: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला? मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
20: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
21: गर्भवती हुँदा के खाने,
20: स्तनपानको मात्रा कसरी पुर्याउने,
21: शिशुलाई कहिलेदेखि थप खाना दिने,
20: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
21: यसको जवाब अनुमानमा होइन,
20: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
21: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
20: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
23: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने, पहिरोको जोखिम नहुने घरको जग कस्तो होला? नमस्कार, म सन्तोष गन्धर्व। घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्ने झैं घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। मुख्य गरी बर्खामा सामान्य भिरालो जमिनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ। घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने, स्थानको छनौट र माटो कस्तो हुनुपर्छ, हामीले पहिरो विज्ञ डाक्टर वसन्त राज अधिकारीसँग कुराकानी गरेका छौं।
18: अब के भने म अघि नै निवेदन गरेँ, म गाउँमा जन्मेको मान्छे, हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन, अनि त्यो चाहिँ गएपछि के हुन्छ भने पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिने पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो। अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी पनि बग्ने भयो नि त, जथा पनि बग्ने भयो, अथवा चाहिँ हिजो भलबाट बग्नु पर्ने पानी सोरिएर आयो भने एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू, अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ, धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। त्यस कारण अझै पनि फेरि जोडेर म के भन्छु त पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
24: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो होइन, अरू के?
18: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानीभित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस जुन घाँसहरू त्यस्तो रोप्ने त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास हामी टार भन्छौँ खेतहरू बनाउने त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त अनि त्योपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ली सुरु गरेको छ नि त्यहीँनिर रोकिहाल्नुपर्छ क्या नत्र
24: चाहिँ
18: त्यसले रोकिहाल्नु पर्यो नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। त्यसले गर्दा चाहिँ माथिबाट माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
24: मैले अर्को पनि देखेको थिएँ यहाँलाई मैले कुरा सेयर गरिहालेँ जस्तो अलिक भिरालो छ माटो बगिरहेको छ भने त्यहाँनिर टिन हुन्छ नि अहिले त सजिलोसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले कुर्दिने पनि गर्नु भएको देखाएको थियो कि त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ।
18: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो टिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
24: जस्तो तिरपालकै कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारि टाँगेर अनि त्यो ऊ गरिदिनु भएको पनि देखाएको
18: थियो। त्यो चाहिँ अल्पकालीन हो त्यो अल्पकालीन किन भनेको नि अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त त्यो कमजोर कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्किएको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त त्यसको लागि हो। तर त्यो अल्पकालीन हो दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
24: त्यो त धेरै ठाउँमा गरिरहेको देखेर हुन्छ कि तिरपालले टाँगेर भनेपछि त त्यस्तो बेलामा ल पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन त्यो
18: पहिरो जाने जोखिम हुन सक्छ तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउँछ नि त्यो चाहिँ कम हुन्छ। त्यस कारण चाहिँ त्यो किन गरिरहेछौ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुन सक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलिक तत्काल बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने अब के गर्ने त भन्छ कमसेकम यसलाई टालिदियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुन सक्छ।
24: घरबर हुँदाखेरि देखिन्छ कि बाटोमा हुँदाखेरि कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर तासेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि त्यो चाहिँ कतिको सही हुन्छ त्यस्तो गर्दाखेरि अब घर लामो समयसम्म बचाउन सक्ने अथवा पहिरो जाने जोखिम।
18: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ।
24: ख्याल गरियो भने घर बच्छ।
18: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
24: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिने त
18: हो जग खार्दाखेरि अघि नै मैले भने फेरि निवेदन गर्छु सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
24: नेपालको त धेरै ठाउँ भिरालै छ
18: आउँदैछु त नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन्। भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर भन्छौँ त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिकति विचार गर्नु पर्यो।
24: थाहा
18: भइहाल्छ मजाले थाहा हुन्छ होइन पहिलो त्यस्तो ठाउँ। दोस्रो चाहिँ तपाईँको जमिनको बनौटै हेर्दै थाहा हुन्छ क्या जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरो ल्याएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू अघि नै मैले खोलाको नजिक बनाउनु भएन भने जस्तै तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दिन्छ।
0: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।
1: हवाई इन्धन महँगी सँगै आन्तरिक हवाई भाड़ा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश छ। सर्वोच्चले संगीत रोयल्टी विवादमा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश दिएको छ। सांसदहरूले सुनसरी लगायत मधेसका विभिन्न
2: अहिले बेलुकीको 8 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म गेमलिङ लामा। आज विक्रम सम्बत 2083 साल श्रावण 20 गते बुधबार, श्रावण कृष्ण पक्ष सप्तमी तिथि, इस्वी सन् 2026 अगस्त 5 तारीक, नेपाल सम्बत 1146 दिल्लागा। आज बिहान सूर्योदय 5:29 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिकै 6:48 समयमा हुनेछ। जबरजस्त नेपाली भूमि लिपु लेख हुँदै भारत चीन बीचको सीमा व्यापार पुनः शुरू। सुनको सीमा खसेर बेपत्ता भएकाहरूको खोजीका लागि ड्रोन सहित उच्च प्रविधिको प्रयोग। विश्व प्रसिद्ध हिमाल आरोहीको शव अझै हिउँमै, प्रतिकूल मौसमका कारण शव संकलनमा समस्या। ग्यासमा कृत्रिम अभाव र कालो बजारी गरे कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट। आसाममा बाढ़ीमा परेर 87 जनाको मृत्यु। झण्डै 14,000 हेक्टर कृषियोग्य जमीन डुबानमा। व्हीलचेयर टेनिस खेलाड़ी रामबहादुरलाई वाइल्ड कार्ड। रियल मेड्रिड छाडेर फुलहाम पुगे गोन्जालो गार्सिया। 40 मिलियन युरोमा सम्झौता। सिन्धुपाल्चोकको लिपिङमा पहिरोले सड़क भाँचिएपछि अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। भोटेकोशी गाउँपालिका 2 लिपिङमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। मंगलबार बिहान पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताउनु भएको छ। उहाँका अनुसार सड़क भाँचिएको र माथिबाट खन्न नमिल्ने भएकाले वाल लगाएर नउठाई सड़क सञ्चालन नहुने भएको छ। पहिरोका कारण सड़क खण्डमा सवारी साधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ। नेपाल चीन बीचको रसवागाडी भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 13.64 करोड़ 60 लाख रूपियाँ राजस्व संकलन गरेको छ। गत वर्षको लेनदेन खोलामा आएको बाढ़ीले यो नाका स्थित मित्री पुल बगाएपछि व्यापारिक कारोबार बन्द भएकाले करिब 1/3 मात्र राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले बताउनु भएको छ। उहाँका अनुसार गत वर्ष 40 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा मित्री पुल बगेपछि दुईतर्फ हुने सामान आयात निर्यात ठप्प भएको थियो। युवाकोटको म्यागाङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ 1 लाख रूपियाँ घुस रकम सहित पक्राउ परेका छन्। तामाङले भुक्तानी रकमको कमिशनमा बार्गेनिङ गर्दै पटक पटक दुःख हैरानी दिइरहेको भन्ने निवेदनको आधारमा आयोगले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले बताउनु भएको छ। भारत र चीनले जबरजस्त तवरले नेपाली भूमि लिपु लेख हुँदै पुनः व्यापार शुरू गरेका छन्। भारतबाट 16 जना व्यापारी र 4 जना सहयोगी सहित 20 जना व्यापारका लागि लिपु लेख हुँदै तिब्बतको ताक्लाकोट गएका छन्। लिपु लेख हुँदै 20 जना भारतीय व्यापारी तिब्बत गएको जानकारी पाएको र यसबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको दार्जीलिङका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताउनु भएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले यस विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको बताउनु भएको छ। यता परराष्ट्र मन्त्रालयले घटनाक्रमको बारेमा अध्ययन भइरहेको जनाएको छ। यसबारे चाँडै औपचारिक जानकारी गराउने मन्त्रालयको भनाइ छ। भारतीय संचार माध्यमका अनुसार चीनले हाल 20 जना भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको छ। लिपुलेखको विषयलाई लिएर भारत र चीन बीच भएको सहमतिको बारेमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशका राजदूतलाई प्रोटेस्ट नोट पठाएर आपत्ति जनाएका थिए।